0: सड़क विभाग ओरालो में मेन रोड स्थित बुद्ध हस्पिटल लेकर नया व्यवस्थापन र निःशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
0: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
15: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
16: कार्य रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
15: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
17: बिरामी जाँच हुने मिति यही भात र 13 गते शनिबार
18: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
20: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
16: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: अन्य सेवाहरू
21: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
22: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
23: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41
26: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
27: उपचार हुने रोगहरू
26: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
27: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
26: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
27: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
26: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
27: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
26: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
28: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98-686-61-694
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
29: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
31: होइन भाइला लखर लखर कहाँ हिँडिस्
32: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
31: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
32: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
31: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
32: ल ल काका गइहाले म
16: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउ
1: साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने

0: ताकि मौका को फायदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इंटरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
3: सीता के भो तिमलाई गुम्सो र बसी छौ
4: के हुनु नि
3: बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छु नि हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त
3: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ
4: त्यसै आश्चर्य हुन्छ
3: कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जानेको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी भित्रचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-4-78-23-572
7: अब हाम्रै खोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
8: सामान्य किराले खाएको दाँत भर्ने
7: मेसिनद्वारा आरसीटी गर्ने
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
7: खोल लगाउने
8: बाङ्गो टिङ्गो दाँत मिलाउने
7: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
7: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
1: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
10: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
11: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
11: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
10: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
11: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
10: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
12: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार
10: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-652
13: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
14: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 6 बजेको छ
15: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
16: तपाईँलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
17: आज 2083 साल साउन 29 गते शुक्रबार सन् 2026 अगस्त 14 तारीख साउन शुक्ल पक्षको द्वितीय तिथि
18: काया कैरनका साथमा
19: किसान पाइप प्रोडक्ट्स प्राली
18: राष्ट्रको शान किसान
19: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
16: आज वार्षिक उत्सव मनाउँदै गरेको रामेछापको हजुरको रेडियो 102.1 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
17: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि 3 जना अझै बेपत्ता

0: यतिकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
1: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच सात बुँदे सम्झौता।
0: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार, मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
2: एलिनो बोलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
1: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
0: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। रोल्पाको थङ गाउँपालिका 5 उवा कोटल बारामा अस्ति बुधबार साँझ 4:45 गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। 3 जना अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा 5 र प्युठान जिल्लाका खोलाहरूमा 5 जनाको शव फेला पारिएको छ। पहिरोले 9 घर 1 घुम्ती पसल 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्चकुमार बाकुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले 3 जना अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोष उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी प्युठानको लुङ्गरी नदी कास्कीको मार्दी खोला लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ रोल्पा प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान बाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिनमा गाड़ीको आवाज जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
4: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। पूर्वराजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको 2 पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउवा नजिकका नेता प्रकाश शरण महत, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई छ। देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
3: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ित घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न सक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदै सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको अर्को समूहसँग पाँच बुँदै सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082/24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनाधार सम्बन्धी दफा 107(क) खारेज गरेको थियो। त्यस विरूद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधेयन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभावबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत
4: गर्यौं। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका 1 चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आधा मल, गोड्ने बेला झन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका 2 महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझै केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड़ छ। थप जानकारी सहित साथी मदन पौड्याल।
12: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ, यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
13: एलनिनो भनेको प्रशान्त महासागरको पूर्वी भएको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया 2 देखि 5 वर्षमा 7 वर्षमा एकचोटि हुन्छ भने समुद्र भित्रैबाट चाहिँ तातो भएर आउने हो। जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनकै विशेष हो यो।
12: त्यसो त यस वर्ष मनसूनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ़ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो, तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसूनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसूनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसूनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ।
13: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन। अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दाखेरि एलनिनो यसको छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलनिनो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्ने भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेको छ, तर पनि इफेक्ट यसको हुन्छ नि। त्यहाँ अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि?
12: विश्व मौसम संगठन WMOले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
13: एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो, कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। तर अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भने पनि हामीले धेरै पानी परे पनि अनुभव गर्यो, बढी नै पानी परे एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलिनो पर्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भयो पनि हामी तयार त्यहाँ हुनु पर्यो।
12: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
3: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रम सम्बत 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले, शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
15: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
16: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
17: सम्पर्क मोबाइल नम्बर 9822964264।
18: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू,
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65।
4: लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ WFME को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा पाँचसम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भनाई छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
4: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक वेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक वेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक वेला लुम्बिनीसँग जोडिएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक वेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक वेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निरोसन डिक वेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाई छ। डिक वेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेका छन्। 33 वर्ष डिक वेलाले श्रीलंकाबाट 54 टेस्ट, 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेश सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 को सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
4: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्वीर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
3: एमाले पालिका र वडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले डेढ़ महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँचवटा पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
3: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बक्यौता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
3: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
4: उद्योग दर्तादेखि सञ्चालन पछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
3: सरकारले 15 वर्ष सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
4: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबाट बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो। आयो गयो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: रोल्पा फबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
3: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदी सम्झौता।
4: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
3: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराकम्प आइरहेकाले उद्धार कार्यमा कठिनाई।
4: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने। एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाड़ीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनु भयो। सम्पर्ककारले पुगेर मलाई राजाले त सकेनन्, अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दै गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन् ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको काया कैरन सकिएको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
23: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराहीदान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराहीदाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट,
2: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825980929। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक खानु गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुगो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल हिमहाल रोड घोराही दाङ। फोन नम्बर 0582-98478-1817
9: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अविरल वर्षा पछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 10 पुग्यो, शनाखत हुन बाँकी 3 जना अझ बेपत्ता।
0: घोराइबन अभियान र लुम्बिनी फुटबल एकाडेमी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, खेलकुदका माध्यमबाट स्थानीय स्तरमा फुटबलको विकास गर्ने उद्देश्य।
1: र तुलसीपुरमा लागू औषध तथा साइबर अपराध विरूद्ध सचेतना कार्यक्रम गरियो, ट्राफिक र नगर प्रहरीलाई हुइलक र कोड वितरण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-536-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युवबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छन् युवबोध दैनिकबाट।
2: 20 वर्ष अघि रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12मा ठूलो पहिरो खस्यो। पहाड़ै खसेर बनेको समथर क्षेत्रमा समयक्रमसँगै बस्ती बस्दै गयो। बढ्दै हिजो आज 15 घर गोठ रहेका त्यही बस्तीमा बुधबार साँझ फेरि पहाड़ खस्यो। साँझ 6 बज्दै गर्दा वर्षा शुरू भएको थियो, तर 7:30 बज्दा नबज्दै 20 वर्ष अघि जस्तै पहाड़ खसेपछि थबाङ गाउँपालिका 5 कोटल 12 उहाँका 11 घर बगे। 9 घर, 1 घुम्ती पसल, 1 गोठ बग्दा ठूलो धनजनको क्षति भयो। अझै 4 घर उच्च जोखिममा रहेका छन्। स्थानीयहरू कोही घर बाहिरै रहेका र कोही घरभित्रै बसिरहेको अवस्थामा पहिरोले बगाउँदा 13 बेपत्ता भएका थिए भने 2 गम्भीर घाइते भएका छन्। घटनामा परि बेपत्ता भएका मध्ये 5 शव बिहिबार घटनास्थलबाट निकालिएको छ भने अरू थप 5 शव छिमेकी जिल्ला प्युठानको विभिन्न जलाधार क्षेत्रमा फेला पारिएको छ। 10 शव फेला पारे पनि थप अरू 3 अझै बेपत्ता रहेको घटनास्थल पुग्नुभएका रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो। प्रहरीका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 कोटल 12का 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर, 80 वर्षीय मनखना पुन मगर, 38 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर र 5 वर्षीय अशोक पुन मगर बेपत्ता हुनुभएको थियो। यस्तै पहिरोले कोटल 12कै 80 वर्षीय अजम्बर पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 61 वर्षीय लीलबहादुर पुन मगर, 66 वर्षीय मणि पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर र 34 वर्षीय महेन्द्र घरती मगर पनि पहिरोले बगाउँदा बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ। उहाँहरूमध्ये केहीको शव पहिचान भइसकेको छ भने केहीको शनाखत हुन सकेको छैन। हराइरहेका 3 खोजी पनि शुक्रबारबाट फेरि शुरू हुने सहायक सीडीओ गौतमले युवबोधलाई जानकारी दिनुभएको छ। आजको यो समाचार युवबोध राष्ट्रिय दैनिकबाट दयाराम डाङ्गीले लेख्नु भएको खबर हो।
1: व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी एकतामा लाग्नुपर्ने आग्रह गर्दै कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आग्रह गरेका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको 87 जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर 2 बिहिबार घोराईमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले पार्टीलाई एक ढिक्का बनाउन नेताहरूले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताएका हुन्। नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर 2 क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरूले संविधानका पिता मानिने स्वर्गीय कोइरालाको लोकतान्त्रिक संविधान जारी गरी देशलाई नयाँ युगमा प्रवेश गराएको स्मरण गर्दै खनालले सशस्त्र द्वन्द्वमा रहेको माओवादी लगायतलाई सबै दल, धर्म, भाषा, वर्ग, लिंगलाई मिलाएर लोकतान्त्रिक संविधान जारी गर्दै कोइरालाले आफूलाई एक सक्षम नेताका रूपमा प्रमाणित गरेको बताउनुभयो। सादा जीवन र उच्च विचार सहित देशलाई पहिलो प्राथमिकतामा राखेर कोइरालाले नेपाली कांग्रेसलाई पहिलो दलका रूपमा स्थापित गरेको पनि उहाँको भनाई थियो। द्वन्द्व र अप्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्व क्षमता प्रयोग गरी पार्टी एकता र राष्ट्रियताको विषयमा कोइराला अडिग रहेको उल्लेख गर्दै वर्तमान समयमा नेता तथा कार्यकर्ताले उहाँको विचारलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। गोरक्ष दैनिकमा खबर छ।
2: तुलसीपुरमा पार्किङ र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी र नगर प्रहरीलाई ह्विल लक र ट्राफिक कोड वितरण गरिएको छ। जलसेतु उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले बिहिबार ट्राफिक प्रहरीलाई ह्विल लक र नगर प्रहरीलाई ट्राफिक कोड वितरण गरेको हो। बजार अनुगमन उपसमितिका संयोजक तुलाराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र सेवा कोटीले ट्राफिक प्रहरीलाई छ थान ह्विल लक र छ थान ट्राफिक कोड वितरण गर्नुभएको हो। यस्तै नगर प्रहरीलाई पनि छ थान ह्विल लक र छ थान ट्राफिक कोड वितरण गरिएको छ। बजारका मुख्य चोक, व्यापारिक मार्ग तथा सागुरा सड़कहरूमा हुने सवारी जाम र जथाभावी पार्किङको समस्या हल गर्न यी सामग्री हस्तान्तरण गरिएको हो। बजारलाई थप सुरक्षित, सुन्दर र व्यवस्थित बनाउन ह्विल लक र ट्राफिक कोड वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले बताउनुभयो। तोकेको स्थान भन्दा बाहिर वा निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरूलाई ह्विल लक गरी नियन्त्रणमा लिने र ट्राफिक कोडको प्रयोग गरी अस्थायी लेन, एकतर्फी मार्ग र डाइभर्सन व्यवस्थापन गर्न यी सामग्री वितरण गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो। तुलसीपुर बजारमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण बनेको छ भने सवारी दुर्घटनाका कारण नागरिकको ज्यान पनि गइरहेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीय स्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराईमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। घोराई बनाऊ अभियान र लुम्बिनी फुटबल एकाडेमीका संयुक्त आयोजनामा भोलि शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराई बनाऊ अभियान र लुम्बिनी फुटबल एकाडेमीको अफिसियल टोली बीच हुने प्रतियोगिता घोराई उपमहानगरपालिका 17 उखुबारी स्थित लुम्बिनी फुटबल एकाडेमीको खेल मैदानमा सञ्चालन हुनेछ। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको लागू औषध दुर्व्यसन तथा प्रविधिको दुरूपयोगबाट हुने साइबर अपराधका विषयमा बिहिबार तुलसीपुरमा सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रममा लघु औषधको प्रयोगले व्यक्ति, परिवार, समाजमा पर्ने असर, यसको नियन्त्रण तथा रोकथामका उपायका साथै सामाजिक सञ्जाल र इन्टरनेटको असुरक्षित प्रयोगबाट निम्तिन सक्ने साइबर अपराधबारे विद्यार्थी तथा युवालाई जानकारी गराइएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असीम हमालले लागू औषध दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले युवाहरूलाई प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग गर्न तथा लागू औषधको जोखिमबाट टाढा रहन आग्रह गर्नुभएको थियो। कार्यक्रम नगर युवा परिषदका उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको हो। तुलसीपुर 6 का वडा अध्यक्ष तुजमान भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन भण्डारी, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डीसी, विद्यालय सञ्चालक समितिका सदस्य गोरख बहादुर ओली, विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद र नगर स्तरीय युवा सञ्जालको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्याकुञ्ज एकाडेमीको सहकार्यमा दिव्याकुञ्ज एकाडेमीमा कार्यक्रम गरिएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: दाङको घोराई उपमहानगरपालिका 5 धारापानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवसायमा सञ्चालन भइरहेको शिव पुराण तथा श्रृंगारिक महाआरती सत्संगको समापनमा अन्तिम दिन साउन 31 गते 1 करोड़ दीप प्रज्वलन गरिने भएको छ। धार्मिक आस्था, शान्ति र समृद्धि तथा विश्व कल्याणको कामना सहित आयोजना गरिएको उक्त कार्यक्रममा हजारौं भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार भक्तजनहरूले आफ्नो इच्छा अनुसार दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन्। 25,000 दीपसम्मका लागि स्वैच्छिक भेटीको व्यवस्था गरिएको छ भने 25,000 भन्दा माथि 50,000 दीपसम्मका लागि 1,000 रूपियाँ, 50,000 देखि 1,00,000 रूपियाँ, 1,00,000 दीपसम्मका लागि 2,500, 50 रूपैयाँ 1 लाख देखि 2 लाख दीप प्रज्वलन का लागि 3000 रूपैयाँ तोकिएको छ। पाण्डवेश्वर मन्दिर धारापानीमा 1 करोड़ दीप प्रज्वलन हुने गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: राप्ती गाउँपालिका एक भालुबाङका 62 वर्षीय मंगल प्रसाद वज्राचार्यको बिहिबार राप्ती नदीमा बगेर मृत्यु भएको छ। बिहान 10:30 बजेको समयमा हनुमानगढ़ी मन्दिर नजिकै रहेको राप्ती नदीमा दाउरा समात्न जाने क्रममा बगेर उहाँको मृत्यु भएको हो। उहाँका छोरा उज्जवल वज्राचार्य पनि साथमा जानु भएको थियो। स्थानीयहरूले थाहा पाएपछि प्रहरीले जानकारी गराएका र स्थानीय तथा प्रहरीको सहायतामा नदीबाट वज्राचार्यलाई उद्धार गरी भालुबाङ अस्पताल पुर्याएको थियो, तर चिकित्सकहरूले वज्राचार्यलाई मृत घोषणा गरेका थिए। शवको पोस्टमार्टमका लागि लगिएको र सतगत शुक्रबार गरिने पारिवारिक स्रोतले जनाएको छ। आजको एक बुध राष्ट्रिय दैनिकमा खबर छ।
1: पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा कमी आउन सकेको छैन। स्वदेशमा भने जस्तो काम र तलब नपाइने भन्दै युवाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्। सरकारले आफ्नै देशमा युवाहरूलाई रोक्न नसक्दा दैनिक हजारौं युवाहरू रोजगारीकी लागि देश बाहिर जाने गरेका छन्। यसै विषयमा केन्द्रित रहेर हामीले केही नागरिकहरूलाई वैदेशिक रोजगारीलाई रोक्नका लागि सरकारले के गर्न पर्ला भनेर सोधेका छौं।
3: मेरो नाम तिलारा हो। बाध्यता जस्तो भनौँ नै यहाँ के पनि छैन, नेपालमा गरेर खान पनि नपुग्ने छ, अब उहाँ अलि धेरै हुन्छ भनेर। कारण यही हो, यहाँ अब छैन धेरै, सरकारमा यो सरकारले गरिदिन्न व्यवस्था, कमाई धेरै छैन, अलिअलि मात्रै हो, त्यही भएर सबै जब बाहिरिन्छन्। यस्तै छ हाम्रो समाज, सरकारले त अब यही व्यवस्था गरिदिने, सबैलाई रोजगारी दिलाइदिने त्यस्तो लाग्छ, तर यहाँ हुन्न, बाहिर जति हुन्न, त्यही भएर सबै युवाहरू विदेशीमा बाध्य, त्यस्तै लाग्छ मलाई, बाध्यतै भाषा होला जस्तो लाग्छ। त सरकारले त अब रोजगारी दिलाइदिनु पर्यो, अलिकति उहाँको बाहिरको जति हुन्न अलिक बढाइदिनु पर्यो, त्यही भएर युवाहरू बाहिरिन्न कि भन्ने आशा हो। त्यो हुन सक्छ सक्दैन, त्यो गर्दै हुन्थ्यो भन्ने मलाई लाग्छ। यही दिलाइदिनु पर्यो, काम रोजगारी भन्या जति दिन पर्यो।
4: मेरो नाम शेरबहादुर डाङी, घर चाहिँ रोल्पा नगरपालिका आचङ्को, हाल चाहिँ म घोराई उप महानगरपालिका तेह्रमा बस्दै आइरहेको छु। खास गरी सरकारले चाहिँ एउटा उत्पादनसँग जोडिएर होइन, जस्तो तपाईँलाई देशमा सबै चिज सम्भव छ भन्ने कुरो चाहिँ एउटा सेक्युर होइन, सरकारले ग्यारेन्टी गरिदिएपछि सामान्य लगभग 25-30 हजार सेलेरी गरेर पनि नेपालीहरू बस्न सक्छ। तर यहाँ त तपाईँको त्यो किसिमको अलिक कम छ होइन, नेपालमै सम्भव छ भन्ने किसिमको वातावरण एउटा चाहिँ सेक्युर, जस्तो युवाहरूको सेक्युर सरकारले गर्छ भने युवाहरू रोकिन सकिन्छ जस्तो लाग्छ मलाई। यो खास गरी म सकभर चाहिँ हामीले यही पढ्नुपर्छ होइन, पढिसकेपछि देशमा सम्भव छ भन्ने कुरा चाहिँ अब धेरै मसँग साथीहरूले गर्नुभएको छ। त्यो सँगै मैले मेरो छोराहरूलाई पनि रोकिरहेको छु, मेरो छोरा पनि बाहिर जानुहुन्न, बाहिर गइहाले पनि कम्तीमा पनि ब्याचलर गर्नुपर्छ होइन। धेरै असुविधा अहिलेका नेपालीहरू चाहिँ प्लस टू गर्ने बाहिर जाने गरिरहेछन्, सकभर म चाहिँ ब्याचलर गर्ने, बाहिर गइहाले पनि अलिक सुविधा हुन्छ। अनि अर्को कुरा सिप अनिवार्य सिक्नुपर्ने, बाहिर गइहाले पनि नत्र पनि दुःख पाइन्छ भन्छ।
5: मेरो नाम चाहिँ तारा केसी हो, तुलसीपुर 14 दाङ हो। अहिले हाल चाहिँ म घोरेमा बस्दैछु। अब सरकारले पनि रोजगार नमिलाइदिँदा अनि धेरै युवाहरू, मेरो बुढा जस्तै बेरोजगारी हुनुहुन्छ, अझै पनि हुनुहुन्छ, र नेपाल सरकारले केही सोचिदियोस्, अहिलेका युवा मेरो बुढो जस्तै विदेश जान नपरोस्, आर्थिक समस्याले नै कोही पनि विदेश जानु नपरोस्, मेरो जस्तो बुढालाई विदेश कसैको पनि श्रीमान र दाजुभाइ दिदी बहिनीहरू विदेशी नै नपरोस् जस्तो चाहिँ लाग्छ मलाई। खाडीको देशमा हो अनि 50 डिग्रीको घाममा काम गर्नुपर्छ मेरो श्रीमानले, त्यही पनि भने जस्तो पारिश्रमिक हुँदैन, नेपालमा काम गरेर घर परिवारसँग बसे जस्तो चाहिँ विदेशमा हुँदैन। नेपाल सरकारले पनि यही रोजगारी दिएर आफूलाई परिवारलाई पाल्ने खालको रोजगारी दिएर आफूले श्रम गरे अनुसार पनि त्यसको तलब दिएर यही नेपालमा बस्न पाए, सँगै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ। अझै पनि नेपाल सरकारले हेरिदियोस् भन्ने चाहिँ अझै आश लागिरहेछ। अब हेरौँ पछि, अब नेपाल सरकारले यति अहिले सरकार फेरिएसँगै युवाहरूलाई रोजगारी नेपालमै राम्रो भयो भने र रोजगारी खुल्यो भने चाहिँ यतै बस्न सकिन्छ कि भन्ने आश चाहिँ अझै लागिरहेको छ मलाई।
6: मेरो नाम विमल नेपाली, मेरो घर चाहिँ रोल्पा, हाल चाहिँ अहिले घोराई बसेर कोरियन भाषा अध्ययन गर्दै छु। त्यस्तो अवैधानिक रूपमा जाँदाखेरि अब उताको भाषा पनि अब थाहा हुँदैन, त्यही भएर अब यस्तै अवैधानिक रूपमा गएको मान्छेहरूले धेरै गाह्रो हुन्छ। अब उताको भाषा नबुझेपछि त गाह्रो हुन्छ नि, काम पाइन पनि गाह्रो हुन्छ, सेवा सुविधा पनि अब भने जस्तो पाइन्न, भाषा नबुझेपछि धेरै गाह्रो हुन्छ। त्यही भएर भाषा पढेर गएपछि सजिलो हुन्छ, सेवा सुविधा राम्रै पाइन्छ, कमाइ राम्रै हुन्छ, त्यही भएर भाषा पढेर जाने सोचेको। दुःख हुन्छ उता गएपछि, त्यही भएर अब राम्रो सोच विचार पुऱ्याएर जानुपर्छ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5-63-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5-63-509 र मोबाइल 98453-0653।
2: अब बाँकी समाचार। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लमहीमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि देउघरी युवा क्लबले जितेको छ। प्रतियोगितामा पत्थर गडवा क्लब द्वितीय स्थान हासिल गर्दै उपविजेता बनेको हो। गोर्खा मोडर्न सेकेण्डरी स्कूल लमहीको आयोजना तथा रोटरी क्लब अफ लमहीको सह आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा देउखरी क्षेत्रका 5 क्लबले निशुल्क नाम दर्ता गराएका थिए। युवा दिवसको अवसर पारेर युवालाई खेलकुदमा जोड्दै उनीहरूको प्रतिभा पहिचान गर्ने तथा युवाबीच आपसी भाइचारा र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी खेलाड़ीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। गोर्खा मोडर्न सेकेण्डरी स्कूलका प्राचार्य तथा रोटरी क्लब अफ लमहीका अध्यक्ष लोकमान रिजालले युवाको क्षमता र प्रतिभा विकासका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले युवा दिवसलाई सृजनात्मक तथा उपलब्धिमूलक गतिविधिसँग जोडेर मनाउनु पर्ने धारणा राख्नु भएको थियो। युवामा रहेको ऊर्जा र प्रतिभालाई सकारात्मक क्षेत्रमा प्रयोग गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ। खेलकुदले युवालाई अनुशासन, सहकार्य र नेतृत्व विकासको अवसर प्रदान गर्दछ। रिजालले भन्नुभयो, युवालाई खेलकुदमा सक्रिय बनाउँदै उनीहरूको प्रतिभा पहिचान र विकास गर्न यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनेछ। उहाँले विद्यालय, सामाजिक संघ संस्था, स्थानीय तह, खेलकुद क्षेत्रबीच सहकार्य गरेर युवाका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा शिव खनालले यो खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरीले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गरी विदेश पलायन रोक्नुपर्ने बताउनु भएको छ। राप्ती गाउँपालिका एक पाखा पानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्र निर्माणका लागि युवा शक्ति स्वदेशमै परिचालन गर्न आवश्यक रहेको बताउनुभयो। पढ़ाई पूरा गरेपछि रोजगारी तथा अवसरको खोजीमा विदेश जाने युवाको संख्या बढ़दै गएकाले उहाँले स्वदेशमै सम्भावना खोज्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। युवाहरूको ऊर्जा सृजनशीलता सीप्र क्षमतालाई उत्पादनसँग जोड्न सके मुलुकले आर्थिक तथा सामाजिक

0: शाखाको आयोजना तथा इपिकको सहयोगमा बिहिबारदेखि तुलसीपुरमा पालिका स्तरीय दुई दिने समीक्षा बैठक शुरू भएको छ। उपमहानगरपालिकाका उपप्रमुख स्थानीय चौधरीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र शिवाकोटीको विशिष्ट आतिथ्यतामा बैठक शुरू भएको हो। शुक्रबारसम्म सञ्चालन हुने बैठकमा आर्थिक वर्ष 2082-83 सम्पादन भएका स्वास्थ्य कार्यक्रमको समीक्षा, पालिकाभित्र रहेका स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी आयोजनाको बारेमा वृहत छलफल चलाइएको छ। उद्घाटनको अवसरमा जनस्वास्थ्य प्रवर्धन शाखाले स्वास्थ्य सेवा तथा पत्र सार्वजनिक गरेको थियो। आजको एकबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: भूकम्पका कारण मात्रै नभई कमजोर संरचना भत्किँदा धनजनको क्षति हुने गरेको जानकारी पाएपछि घोराई उपमहानगरपालिका 13 बनगाउँ किसुन टोली चौधरीले सुरक्षित घर निर्माणको महत्व बुझेको बताउनुभयो। ग्रामीण महिला उत्थान केन्द्र दाङले घोराई उपमहानगरपालिका 13 बनगाउँ स्थित समृद्धि महिला उत्थान केन्द्रमा 18 जना सदस्यलाई वित्तीय तथा व्यावसायिक साक्षरता र भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा सुरक्षित घर निर्माणको महत्व बारे बुझेको बताउनुभयो। भूकम्प आएपछि मान्छे मर्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ। हामीले निर्माण गरेका संरचना बलिया नभई भत्किएकै कारण मान्छे मर्ने रहेछन् भन्ने कुरा थाहा पाए, सुन्तोलीले भन्नुभयो। सुन्तोली जस्तै सोही ठाउँ कि जुगमानी चौधरीले पनि आफू बस्ने घर सुरक्षित किन र कसरी निर्माण गर्ने भन्ने विषयमा विस्तृत जानकारी पाएको बताउनुभयो। सुरक्षित घर निर्माण बारे महिलालाई सचेतना गोरक्षीय दैनिकमा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा परमाणु शास्त्र को होड, हिरोसिमा र नागासाकीको पाठ, लोकनारायण सुवेदीको विचार छापिएको छ। सहनी संघका 35 मिनट, जीतबहादुर शाहको विचार छापिएको छ भने बदलिदो वर्षा र बढ़दो विपदको जोखिम शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिक सम्पादकीय लेखेको छ।
0: यसै गरी गोरक्ष राष्ट्रिय दैनिकले थालिएको अर्थतन्त्रको व्यथा शीर्षकमा डाक्टर अम्बिका शर्माको विचारलाई छापेको छ। सृजनामा सुशील गौतम शीर्षकमा सुभाष न्यौपानेको विचारलाई छापिएको छ भने अन्तर समन्वयलाई थप प्रभावकारी बनाऊ शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
1: यसै गरी आजको गणतन्त्र दैनिकमा गोरक्ष राष्ट्रिय दैनिक 22 वर्षको यात्रा, समाज रूपान्तरणको निरन्तर आवाज, सबिन प्रियासनको यो विचार छापिएको छ भने घोराईको समृद्धिका लागि अब योजनाबद्ध अभियान आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेल प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्री
0: अनि म देवा भूषाल बिदा हुन्छौ। नमस्कार।
2: प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। खाना पकाउने ग्यासको अनावश्यक मौजदात नगर्न नेपाल आयल निगमको आग्रह। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804। www.globalwarming.org.

0: saraswatiicare.com. समाचार अब विस्तारमा रोल्पाको थवाङ गाउँपालिका पाँच कोटल बारामा अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या दस पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा दुईजना घाइते भएका छन्, तीनजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि बुटोल लगिएको छ। त्यस्तै बेपत्ता भएका तीनजनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा परि ज्यान गुमाउनेमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मनखना पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 85 वर्षीय हस्तकला रोका मगर रहेका छन्। त्यस्तै पहिरोमा बगी छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थवाङ पाँचका 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु भन्ने जुन कुमारी पुन मगर र 80 वर्षका बलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर घाइते भएका छन्। पहिरोमा परि 9 वर्षीय असीम पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर र 72 वर्षीय लीलबहादुर पुन मगर बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ पाँच कोटल बारामा पहिरोमा परि मृत्यु हुने मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ। विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढ़ेकाले नदी किनार तथा पहिरोको जोखिम भएको क्षेत्रमा सावधानी अपनाउन समेत विज्ञप्तिमा अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट हिजो दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न आग्रह गरिएको छ। गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनैतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाएपछि हिजो स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेएनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा हिजो दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्क र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस अब केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरिएको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने, प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खड़ा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उड़ान नभर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझै बढ़ी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउने बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड़ दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। त्यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले राखेको प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट पार्नुभयो। मन्त्री गौतमले सातामा दुई दिन विदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनुका साथै कर्मचारी र श्रमिकको मनोबल उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको पनि बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन पेट्रोलियम पदार्थको सहज आपूर्ति ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तनहुँमा हाइरोड निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थाथलो र पेसा नै छोड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते दिउँसो 1:15 बस्नेछ। सांसदहरूले रासायनिक मलको सट्टा प्रांगारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा उहाँहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएको र खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा जैविक मलको प्रयोगलाई बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले आफै प्रांगारिक मल उद्योग संचालन गर्नुपर्ने सरकारले प्रस्ताव हेरेर नभई किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलंक भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरीबी न्यूनीकरण शैक्षिक सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ़ रहेको र नेपाली भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त असल छिमेकीपन पारस्परिक साझेदारी सहकारी समानता र एकअर्काको भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो। नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको 71 वार्षिक उत्सव समारोह तथा 2026 नेपाल चीन मैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले वार्षिक उत्सव कूटनीतिक पात्रोको एउटा सिलसिला मात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण भएको बताउनुभयो। आन्दोलनरत लघु वित्त पीड़ित र सरकार बीच हिजो 7 बुधे सम्झौता भएको छ। लघु वित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिश गर्ने समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि कार्यक्रम ल्याउने लगायतका विषयमा सहमति भएको हो। सम्झौतासँगै लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ। नेपाल आयल निगमले ग्यासको अनावश्यक मौजदात नराख्न सचेत गराएको छ। विज्ञप्ति जारी गरी निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास राख्ने व्यावसायिक प्रतिष्ठानलाई कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। निगमले गत 31 असारदेखि बजारमा 14.2 किलोको भरि सिलिण्डर बिक्री वितरण भइरहेको र साबिक भन्दा करिब 20% बढ़ी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढ़ेपछि ध्यानाकर्षण भएको जनाएको छ। निगमको द्रुत प्रतिकारी डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर मौजदात राखेको पाइएको निगमले उल्लेख गरेको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढ़ी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने साउन शुक्ल चतुर्दशीका दशीको पूजा तयारी शुरू गरिएको छ। बढ़ी मालिकामा भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको भीड़लाई व्यवस्थित बनाउन यस वर्ष 10 दिन अघि नै भदौ 11 गतेदेखि पूजा आराधना शुरू गरिने भएको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
1: नेपालकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका तीर्थयात्रा यस वर्ष भदौ 1 गतेदेखि प्रारम्भ हुने भएको छ। जनै पूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको बढ्दो भीड़लाई व्यवस्थित गर्न यस वर्ष निर्धारित समय भन्दा करिब 10 दिन अगावै पूजा आराधना शुरू गर्न लागिएको हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय:
2: सबै हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तहरूलाई म आउँदाखेरिका जुन कसरता छन् यसलाई पनि कसरताल भक्तहरूले आफूले माताको आशीर्वाद सुन्दै लिन होला भन्न चाहन्छु।
1: बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा:
3: प्रहरी संघ रूपमा जुन चाहिँ परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 25 जनाको टोली चाहिँ बढीमालिका क्षेत्र वरपर श्रद्धालु भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
1: बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढ़ी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा:
4: बढीमालिकाको ओभरअल टिम सबै यात्राको व्यवस्थापनको लागि टुटी राखेका छौँ।
1: मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
5: हामीले तयारी गरिरहेका छौँ, 1 गतेबाटै त्यहाँ पूजा शुरू गर्न भक्तजनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाटो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
1: सत्ययुगमा सतीदेवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झण्डै 4214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
0: सर्वोच्च अदालतमा पत्रकार किशोर श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिना आधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ। प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। ताप्लेजुङ सरोकार भएका निकायका प्रतिनिधिले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग भेट गरी सड़क विस्तार लगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन्। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा सहितको प्रतिनिधि मण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका 8 खोक्से खोलाबाट सुकेटारसम्मको सड़क सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो। सड़क डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सड़क सीमा अन्तर्गत सड़कको केन्द्रबाट दायाँ बायाँ 15-15 मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो। बेनी जोमसोङ कोरोला सड़क आयोजनाले मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू गरेको छ। 28,87,00,000 रूपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सड़क निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठान ऐन 2068 अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अघि बढ़ाइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा सूर्यमान मेन्याङ बोली जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले विपन्न असहाय तथा बिमारीसे नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 निशुल्क शैयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो। शैयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने उहाँले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क शैया सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै 12,80,000 रूपियाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका 7 घर भई हाल ललितपुर महानगरपालिका 5 टिकाथली बस्ने 32 वर्षीय सुशान्त सिंह रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उदयपुरको बेलका नगरपालिकामा कबुलेती वन सम्बन्धी विवाद चर्किएको छ। विगतमा स्थानीयको आन्दोलनपछि रोकिएको निर्णय अहिले सर्वोच्च अदालतको फैसलाबाट फेरि कार्यान्वयनको चरणमा पुगेपछि उदयपुरको बेलका नगरपालिका 3 1,500 घरधुरी पुनः विस्थापनको त्रासमा परेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
6: उदयपुरको बेलका नगरपालिकामा कब्लियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 1600 घरधुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कब्लियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25-30 घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
7: घरको हिसाबले प्रस्तरलाई काटेर बनाएको छ, धेरै नक्सा कटिएर बनेको छ, अनि भित्र पनि बोटहरू समेत गरेर 25-30 घरधुरी हामीले नक्सामा तत्काल त्यो जिपिएसको गुगल अर्थ सहाराबाट चाहिँ
6: बेलका नगरपालिकामा पुनः कब्लियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कब्लियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कब्लियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोगचलनको जमिन कब्जियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनु भयो।
8: अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि यहाँ आतंक भइरहेछ, त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिडो कार्यालयलाई, वन कार्यालयलाई, प्रदेश सरकारलाई, अख्तियारलाई, प्रधानमन्त्री कार्यालयलाई ध्यान दर्शन गराउनेवाला छौ।
6: समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो।
9: करिब 1000 घरभन्दा माथि 2032 लिएर 45 पूर्ण कालीन बसोबास भएको
6: बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25-30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोगचलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनुभयो।
10: कस्तो राम्रो जुत्ता लगाएको
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
11: प्रोप्राइटर सम्राज रैदास।
15: सम्पर्क फोन नम्बर 0825-63-775।
11: सम्पर्क नम्बर 98-478-26-873।
16: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: किराले खाएको दाँत निकाल्ने,
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
15: खाली ठाउँमा दाँत राख्ने,
13: दाँतको जरैदेखि उपचार गर्ने,
15: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
18: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
19: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
20: आया, मम्मी मम्मी दाँत दुख्यो।
21: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
24: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
25: सम्पर्क फोन नम्बर 082-595-222।
21: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
27: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
28: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
27: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
29: शुद्ध महका लागि कहाँ जाने त?
30: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
29: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
31: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राजो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
32: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
31: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
33: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
33: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-846 082-595-846।
34: भर्ना सम्बन्धी सूचना।
35: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
34: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
36: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2-86।
37: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
38: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
37: उपलब्ध। शल्यक्रियाहरू
38: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
37: बालबालिकाको न्युरो सर्जरी,
38: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
37: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
38: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
37: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090065255।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
37: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
37: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
37: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
37: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
37: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
37: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
37: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
37: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
37: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
29: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001
1: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
2: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
2: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
1: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
2: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
1: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
3: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार
1: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825606052

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद नीलू कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ? तिमीहरू अगाडि
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा हामी आएका छौँ। जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ। हामीले त एउटा मुभमेन्ट बुझेका थियौ, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
1: यस्तो थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि। काठमाडौँमा आइसकेर पनि,
0: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
1: हजुर, शिक्षण त म विवाहपछि गरेको। म विवाह भन्दा पहिले म काठमाडौँ आएको। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ। त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ
1: मलाई लागेको थियो।
0: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
1: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कम से कम त्यो पक्ष पनि सकारात्मक पक्ष हो, सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ, त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक।
0: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
1: म अब मेरो 0 आवरमा बोलेको छु, त्यसपछि छलफलहरूमा भाग लिएको छु, अब कति पटक त ठ्याक्कै याद छैन, जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु।
0: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब मह नौर सिराहामा जन्मनु भयो होइन?
1: हजुर, सिराह।
0: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके, हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
1: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। 3 नम्बर क्षेत्रको बारेमा मैले समस्या धेरै उठाउन सकेको छैन किनभने समय नै हुँदैन, शून्य समय 1 मिनटको कुरा हुन्छ। अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहको लागि बोलिनँ, त्यसको लागि म माफी चाहन्छु।
0: महोत्तरी र सिराह दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको अभ्यास?
1: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि नै राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले।
0: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
1: होइन, मेरो योजना छ, हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं। महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ जुन मध्य प्रदेशमै एकदमै कहाली लाग्दो छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं। दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरूसम्ममा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
1: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने मसित एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ डाइरेक्ट इनडाइरेक्ट होइन, त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं। अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन तपाईँले भने जस्तै, जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं विशेष मधेसमा. त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढ़ी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो. त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या. शिक्षित परिवारमा पनि होइन छोरी शिक्षित भइसक्यो छोरी आफू गर्न सक्ने भइसक्यो मैले किन दहेज दिने. त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो. दुवैजना चेतनशील हुनै पर्छ. यो चेतनाकै कमी छ के अभिभावकमा त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौं जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो यस्तो खर्च गरिदिनु पर्यो उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
1: दुइटै परिवारमा हो. दुइटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाह मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
0: के हो कस्तो यो आदर्श विवाह?
1: आदर्श भनेको पहिला दहेजको चलन थियो होइन. अब यो सयजना जन्ती लाने अनि सयजना जनतालाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त थाहा छैन तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन. यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो यति साडी दिनु पर्यो अनि सामान दिनु पर्यो भाँडा कुरा दिनु पर्यो अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान. संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो. जम्मा पैंतिस जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ. मलाई त त्यसपछि मलाई मतलबै भएन. तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि राम्री बुहारी छ सबै चिज बुझ्नेछ गर्नेछ मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ म अरूलाई किन उदाहरण दिनु. मेरो छोरी छ मेरो छोरीलाई मैले पढाइरहेको छु छोरा सराकमा केही कमी गरेका छैन. मलाई पनि बुवा आमाले कमी गर्नु भएन. मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने खर्च नगर्ने खर्चले नै हो सबैभन्दा उ गर्ने होइन खर्च नगर्ने.
0: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाईलाई पनि छोराको जस्तो माया गर्ने पाउने अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण.
1: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा दसजना छोरीले गर्यो भने र केटाको पक्षले पनि दसजना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त सबै सजग हुँदै जान्छ.
0: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
1: छैन खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेको छ भने तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला सामूहिक विवाहको प्रचलन शुरू भएछ. त्यसमा 200, 300, 500 सम्म पुग्दो रहेछ विवाह गर्ने जोडीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
0: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो, कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
1: यस्तो छ क्या, कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन, अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू, कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन, छलफलमै छ। अस्ति त्यही एक राउण्ड चाहिँ उपसभामुखसँग बसेर कुरा गर्यौं हामीले,
0: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू
1: होइन, सबै हुनुहुन्थेन, हामी दुई तीनजना थियौं, अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो,
0: त्यो बारेमा सल्लाह चाहिँ भएको,
1: सल्लाह भयो हजुर।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं, आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद नेनु कुमारी कर्णजी हुनुहुन्छ। विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ। यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि, भित्र प्रवेश गरेपछि हामी सबै हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना हुन्छ?
1: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन, अरू भित्र संसद भवनभित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि, त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाक सबै गर्नुपर्ने खालको
1: त्यो भइरहेछ हुन त, तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं, विरोध गर्ने ठाउँमा विरोध गरेका छौं, सचेत गराउने ठाउँमा सचेत गराएका छौं, र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं।
0: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने जस्तो सुनिन्छ नि बाहिर त।
1: यस्तो छ, अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू, मैले अलिकति के जोडे भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ, राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ,
0: कतिको देखिरहेको छ त
1: संघर्षको, संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या, संघर्ष गर्दै आएका, मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन्, हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ, किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने, प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्वै हो नि, सरकारलाई सचेत गराउने दायित्व हो नि, त्यो दायित्व हुँदाहुँदै उहाँहरू तुरन्तै अट्याक गरिहाल्ने, दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ, त्यो चाहिँ कहिलेकाहीँ अव्यवहारिक लाग्छ होइन, यो के गर्न खोजेको हो, त्यसरी किन गर्नु पर्यो, प्रतिपक्षले उठाएको कुरामा चुप लाएर बसे भइहाल्यो नि, उहाँहरू जति पनि बोल्दा हामी चुप लाएर बसेर आउँछौ, हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इंगित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
0: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको, अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्रै त्यस्तो लाग्छ?
1: डर त लाग्दैन, डर किन लाग्ने होइन त्यस्तो यस्तो लाग्छ त्यही त
0: होइन मतलब तपाईँ लामो समय पढाउनु भयो आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलहमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ
1: त्यो त्यो त हुन्छ त्यो त हुन्छ तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौ नि प्रशिक्षित भएर आछौ नि जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
0: नेपाली
1: काँग्रेसमा
0: भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला
1: त्यो त प्रतिपक्षको दायित्व भनिहालेँ मैले सचेत गराउने त्यो त सरकारले गराएको हो नि त सत्ता पक्ष पुरैलाई गराएको हो नि एउटा व्यक्तिलाई गराएको होइन नि
0: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने यस्तो गर्नु पर्यो यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ
1: आइरहेछ अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ क्षेत्रहरूबाट पनि आइरहेछ जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ अब बोल्ने कुरामा त्यही हो समयको कुरा हुन्छ समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ त्यसैले अब बोल्छु
0: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ
1: टेलिफोन छ म त डाइरेक्ट सबै फोन उठाउँछु आफै
0: उठाउनुहुन्छ
1: हजुर
0: कुरा गर्नु
1: कुरा गर्छु सबैसँग कुरा गर्छु अनि बोलाउँछु भेट्छु यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु भेटेर कुरा गर्छु
0: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन
1: महिला अन्तर पार्टी थियो नि त
0: त्यो चाहिँ अहिले रहेन होइन त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो त्यस्तो खालको माहौल अहिले छ कि छैन त
1: उहाँहरूमा छ त्यस्तो नभएको होइन हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै तीनजना हामी यता अर्को पार्टीबाट दुईजना थियौं एकदमै समन्वयकारी भूमिका उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं
0: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ
1: गर्नुपर्ने रहेछ तर म चाहिँ दौड़धुप गर्न गरिन
0: किन गर्नु भएन
1: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु योजना बुझाउनु सबैले एउटा योजना पाउनुहुन्छ होइन त्यो योजना पार्नु भएन मन्त्री त्यहाँ फेरि छ अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने अनि कति दौडिने के
0: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो
1: एउटा पनि परेको छैन
0: अनि त्यसमा फेरि
1: एउटा पनि परेको छैन जनताको प्रश्न छ अब स्थानीय स्तरमै गएर स्थानीयमै मैले कुरा गरिराखेको छु होइन बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना तर एउटा पनि परेन के गर्ने त अब नपरेपछि
0: धेरै धन्यवाद र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मीनु कुमारी कर्णसँग कुराकानी गर्यो विशेषत संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: यो दाँत दुखेर मर्नु भयो आई आई आई आई। दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
3: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्त

0: गिजाबाट रगत आउने, गिजा सुनिने, मुख बनाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
2: सम्पर्क फोन नम्बर 082-5630-027,
1: 98-41-68-46-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अद्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
6: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। धान बालीमा रोगव्याध नलागोस्, अन्न बाली सप्रियोस् र उत्पादन बढ़ोस् भन्ने कामना सहित दाङका थारू समुदायका गाउँ गाउँमा हारिया गुरै पूजा गर्न थालिएको छ। खेतीपाती अर्थात धान रोपाईको काम सकेपछि थारू समुदायमा यो पूजा गर्ने परम्परा रहिआएको छ। धान रोपाई सकेपछि गरिने हारिया गुरे पूजा थारू समुदायको पुरानो कृषि संस्कृतिसँग जोड़िएको छ। अन्न बालीमा रोगव्याध नलाग्ने र उत्पादन बढ़ने विश्वासमा गाउँलेहरू भुइयार थानमा भेला भएर सामूहिक पूजा पाठ गर्छन्। घोराई उपमहानगरपालिका 10 जलौरा गाउँका महटावा बरघर दाङका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार हारिया गुरै पूजा गरेपछि खेतबारीमा लगाएको अन्न बालीमा रोगव्याध नलाग्ने र उत्पादन राम्रो हुने जनविश्वास रहेको छ। उहाँले भन्नुभयो, गाउँको भूयर्थानमा गरडुरिया अर्थात घरमूली भेला भएर महटावा सहभागितामा गुरूवाबाट पूजापाठ गरिन्छ।

परम्परागत विधि अनुसार पूजापाठ गर्ने प्रचलन रहेको चौधरीले बताउनुभयो। पूजापाठ सम्पन्न भएपछि गाउँमा मादल बजाउन, नाचगान गर्न र सांस्कृतिक गतिविधि सञ्चालन गर्न खुल्ला हुने पनि उहाँले बताउनु भएको छ। आधुनिक कृषि प्रणाली र जीवनशैलीमा आएको परिवर्तनसँगै खेतीपातीसँग जोड़िएका कतिपय पुराना परम्परा हराउँदै गए पनि अन्न बालीको सुरक्षा र उत्पादन वृद्धिको कामना सहित गरिने हारिया गुरै थारू समुदायको मौलिक कृषि संस्कृतिका रूपमा अझै कायम रहेको छ। रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर लुङरी गाउँपालिका एक खदरका 59 वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहिबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो। रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहेका रोल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन्। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 वटा घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च गरी 13 वटा संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपाएको संख्या र अरू क्षतिको गणना नै हुन नसकेको स्थानीयवासीले बताएका छन्। स्थानीयवासीका अनुसार पूर्वी रोल्पाको सुलीचौरदेखि उहाँ हुँदै थबाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बन्दा लेदो सहितको पहिरो खसेको बताएका हुन्। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त शुल्क पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्नु सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गरी कार्यान्वयनमा ल्याएको हो। संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा कार्यान्वयनका लागि निर्देशन भइसकेको उक्त मार्ग निर्देशन अनुसार सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलिई निवेदन तयार गरिदिने, फारम भरिदिने, कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। सेवाग्राही आफैले फारम भर्न नसकेमा वा आवश्यक कागजात बुझ्न नसकेको अवस्थामा निशुल्क सहयोग गर्न प्रत्येक सरकारी कार्यालयमा अनिवार्य रूपमा सेवाग्राही सहायता कक्ष स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। यसै गरी कार्यालयका कुनै पनि कर्मचारीले कानून बमोजिम बाहेक सेवाग्राहीलाई कुनै निश्चित व्यक्ति, संस्था वा सेवा प्रदायक कहाँ जान वा सेवा लिनका लागि सिफारिश वा बाध्य पार्न नपाउने भएका छन्। कार्यालय परिसरभित्र वा वरिपरि अनधिकृत मध्यस्थता निरुत्साहित गर्न सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापकीय तथा सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्ने जनाइएको छ। सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने ब्याङ्क तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढ़ी प्रिमियम थप्न पाउने छैनन्। अर्थ मन्त्रालयले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 अनुसार कृषि तथा पशुपक्षी व्यवसायका लागि सबैभन्दा बढ़ी 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध हुनेछ। कार्यविधि अनुसार कृषि तथा पशुपक्षी कर्जा, महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा, शिक्षित युवा परियोजना कर्जा, दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जा, स्टार्टअप उद्यम कर्जा, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा र प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जामा ब्याज अनुदान उपलब्ध हुनेछ।
महिला उद्यमशीलता र स्टार्टअप उद्यमका लागि 25 लाख रूपियाँसम्म तथा वैदेशिक रोजगारबाट फर्केका युवा शिक्षित युवा र दलित समुदाय उद्यम विकासका लागि 20 लाख रूपियाँसम्म कर्जा उपलब्ध हुनेछ। त्यस्तै उद्योगमा बोइलर प्रतिस्थापनका लागि 50 लाख रूपियाँसम्म र प्राकृतिक विपत्ति पीड़ितको लागि निजी आवास निर्माणका लागि 5 लाख रूपियाँसम्म कर्जा उपलब्ध हुने र ऋणीले ब्याज कर्जा सूचना शुल्क र बीमा शुल्क बाहेक बैंकलाई अन्य अतिरिक्त शुल्क बुझाउनु नपर्ने व्यवस्था गरिएको छ। ब्याज अनुदानको सुविधा बढ़ीमा 5 वर्षसम्म प्राप्त हुनेछ र कार्यक्रम 2087 असार मसान्तसम्म सञ्चालन हुने कार्यविधिमा उल्लेख गरिएको छ। र अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो पनि सुदूरपश्चिम बाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै घोराही, अर्घाखाँची, नवलपरासी लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। आज दिउँसो पनि ठूलो पानी परेका क्षेत्रका आसपासमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अप्नाउन महाशाखाको अनुरोध रहेको छ। त्यस्तै आज राति पनि देशका अरू धेरै जसो ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हस्तो बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
2: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ IT इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू,
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतलनगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
9: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
10: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
11: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
12: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
13: समय बिहान 11 बजेदेखि।
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 97193 र 98128909028।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: मैले मेरो बुट्टु गुट्टु र हजुरलाई सुम्पिएको छु मेरी छोरी दुखेडपा
2: भिएफएक्स सिनेमाज घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
3: तेरो अवस्था चिके बाँकी के हो
4: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ बच्चा
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: totally out of control.
7: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
14: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
14: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
16: दाँत र मुखी चेक जाँच गरिने
6: सामान्य किराले खाएको दाँत भर्ने
17: मेसिन द्वारा आरसीटी गर्ने
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
17: खोल लगाउने
6: बाङ्गो टिङ्गो दाँत मिलाउने
17: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
6: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
17: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम
19: 91.4 MHz पूर्वबाट आउँछ नि पूर्वेली हावा भनिन्छ अब जाडे यहाँ चाहिँ पश्चिमबाट आउँछ जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन यो समुद्र भयो अनि भूसतह चाहिँ सूर्यको किरण गर्दाखेरि तातो हुने चिसो हुने कारणले गर्दाखेरि जाडे यहाँ चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसो हुने कारणले गर्दाखेरि युरोपियन ल्यान्डमासमा युरोपबाट चिसो हावाका भर थाल्छ त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ तर अब गर्मी यहाँमा त्यो सिस्टम चाहिँ हुँदैन त्यो अब गरियामा चाहिँ मनसुन हुन्छ पूर्वबाट आउँछ त्यही भएर पानी पर्दै पर्दै उत्तर जान्छ यो दुईवटा फरक सिस्टमहरू हो तर एउटा के छ भन्दाखेरि अब हाम्रो साउथ एसियामा देखिने फेनोमेनलाई चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रक्रियाले इफेक्ट चाहिँ गरेर हुन्छ है त्यसले गर्दाखेरि हामी चाहिँ फर्कास चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ र अहिले के पनि आयो यही वर्ष जुन हामीले अब एलएनडीको कारणले गर्दाखेरि बढी गर्मी हुन्छ पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति माथि एउटा नोक रिपोर्ट के मैले पढ्न पाएँ भन्दाखेरि अब एलिनोलाई फोरकास्ट हुने जुन प्यारामिटरहरू हुन्छ साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो त्यो प्यारामिटरले चाहिँ एलिनोको फोरकास्ट गर्न राम्रोसँग गर्न सकेन त्यसले गर्दाखेरि चाहिँ साउथ एसियामा पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्न सकेन एकैतिर एलिनो इन जनरल फेनोमेन एलिनो आउँदाखेरि पानी कम पर्छ भन्ने फेनोमेन हो तर ती प्यारामिटर काम नगरेपछि त बढी पानी पर्छ यो कुरा आइरहेछ है वैज्ञानिक आफै पनि यिनी स्टडी गरेछ कि एलोमिटो एलोनियन स्टडी गरेर जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला घामको होला पानीको विभिन्न प्यारामिटर स्टडी गर्छ त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ
20: भनेको पूर्वानुमानका कुरा हुन् ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौ नि विगतमा
19: हजुर हो
20: पूर्वानुमान गर्न गाह्रो छ
19: हो
20: ठ्याक्कै नमिल्न सक्छ तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ त्यसले चाहिँ घाटा हुन्न नोक्सानी हुन्न भन्ने कुराहरू चाहिँ जोड्छौ तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ महाशाखा छ बाढीको महाशाखा छ मौसमको महाशाखा छ समग्रमा चाहिँ विभाग छ तिनी हेर्ने गर्छन् कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ तपाईँले त रहेर पनि काम गर्नुभयो
19: त्यो त अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले 21 शताब्दी छ हाम्रै अब जलटा मौसम विज्ञान विभाग पनि त्यो कम अवस्थामा छैन राम्रो छ त्यहाँ जति पनि फोरकास्ट गरिन्छ जे पनि स्टडी त्यो त साइन्टिफिकै हो विश्वको कुनै ठाउँमा तपाईँ जापान छ अमेरिका छ त्यहाँ जुन किसिमका जुन प्रविधिबाट यो मौसम पूर्वमान र मौसम अध्ययन गरिन्छ केही किसिमबाट गर्ने हो प्रविधि फरक छैन उही हो त एक दुईवटा कमजोर त होला तैपनि एउटा के भन्दा यसमा अनुभव धेरै चाहिन्छ है किनभने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर हुन्छ है यस्तो हुन सक्छ है भन्यो अघि यहाँले भन्नुभएको चाहिँ हाम्रो नेपालको माथि चाहिँ बादल छैन होइन तर अरू ठाउँबाट आएको भन्ने पानी पर्छ सकै यी अध्ययन चाहिँ हुनु पर्यो त्यो कुरा बेग्ने कुराहरू छन् तर विषय रमाइलो छ गाह्रो पनि छ म त त्यही भन्छु
20: त्यो हिसाबले नै होला विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ यो चाहिँ छ है भनेर पनि अहिले चर्चा हुन थालेको
19: हो होइन धेरै अहिले धेरै त्यो पर्सेन्ट चाहिँ फरक चाहिँ मिलिरहेछ है अब यसै वर्षको कुरा बाहिरको कुराहरू मैले एज ए लेमेन भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिम फोरकास्ट सिजनल फोरकास्ट गयो त्यो अलिकति खेलख्याल चाहिँ लाग्यो है तर के भन्छ जेटिटिए फोरकास्ट हेर्नु न जुन जलथरा मौसम विज्ञान विभागले जुन जेटिटिए फोरकास्ट गरे त्यो चाहिँ मिलिरहेछ है किन भोलिले पानी पर्छ भन्ने कुरा मिलिरहेछ यसका जेटिटिए फोरकास्ट चाहिँ अहिले नौका त्यसले नौकास्टिङ भन्छ त्यो प्रविधि चाहिँ मिलिरहेछ तर सिजनल फोरकास्ट चाहिँ चिन्तामा दिएको जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो।
20: त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ।
19: हजुर, हो लामो अवधि पनि अर्कै चाहिँ जुन किसिमबाट हामीले एक्सपेक्टेसन एलिनोको कुरा गरेका छौँ नि, त्यो पनि धेरै एलियनमा जोड दियो कि त्यसले एलियन आउँदै त्यो सुका सुका सुका भने त्यो त्यसले अलिक होसियार हुनुपर्ने भयो र नोभा जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलियन स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेछ किन भन्दाखेरि यसपालि फरक देखियो।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: ಗಂಗಾವರಿಗೆ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: हेलो पिंकी
2: बोल दिन
1: एलईडी टीवी किन न जाने
2: जान्न
1: फ्रिज डी फ्रिज किन जाउन भने हैन
2: जान्न
1: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
2: जान्न
1: किन
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
2: पाइनी भएर त जान लाग्या नि
1: हो र कहाँ
2: भन् दिन के
1: सत्य भन् दिनौ
2: आई लभ यू पिंकुली भनेको
1: हो एसी कूलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
5: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: भनेको प्रचण्ड महासागरको पूर्व भएको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। अब यहाँको प्रश्न अनुसार त्यो पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो जुन तपाईँको तल जमिनबाट भएर आउँछ तलैबाट भएर समुद्रमा होइन त्यो आकाशको घामले मात्रै गएर सूर्यको किरण मात्र भएर तातिन्थ्यो होइन किनभने यो प्रक्रिया 2-5 वर्ष वा 7 वर्षमा एकचोटि हुन्छ भने छ त्यस कारण त्यतिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो
2: समुद्रभित्र पनि तातो हुने
1: जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनको विशेष हो यो यही कारणले मात्रै समुद्रको पानी तातो हुने भन्ने कुरा चाहिँ डिफाइन चाहिँ भएको छैन त्यो पनि एउटा फ्याक्टर छ त्यो भइरहेछ त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि भित्रबाट आउने च्याउहरू के च्याउ भन्छ नि ती पनि तपाईँको यो पूर्व तपाईँको पूर्वबाट पश्चिमतिर सर्ने ल्यान्डियनहरूले पश्चिमबाट पूर्व त्यहाँ के कुरो विभिन्न कारणले गर्दाखेरि यो तातिने प्रक्रिया देखिरहेको हुन्छ तर एउटै मात्रै फ्याक्टर चाहिँ होइन त्यो अझै पनि अध्ययनै गर्नुपर्छ राम्रोसँग।
2: यो भयो एलनिनोको
1: हजुर
2: लालिनो पनि भनेर चर्चा छ
1: हजुर
2: यसलाई चाहिँ कसरी बुझ्ने
1: त्यही फेनोमेन हो ल्यान्ड एलनिनो ठ्याक्क उल्टो ल्यान्डिनो हो होइन जुन किसिमबाट समुद्र तातो हुन्छ त्यही किसिमबाट चिसो हुन्छ त्यसलाई फेनोमेनलाई चिसो हुने प्रक्रिया भयो भने चाहिँ ल्यान्डिनो भन्न पाइयो तर किन हुन्छ भनेको त्यो पनि त्यही सिस्टम चाहिँ हो
2: हाम्रोमा प्रभाव देखिएको छ त लालिनोको
1: होइन देखिया छ त्यही त तपाईँको एलिनो सकिएर एक दुई वर्ष ग्याप होला होइन त्यो बेला चाहिँ ल्यान्डिङ धेरैचोटि ल्यान्डिङ प्रभाव देखिसकेको छ नि तपाईँ ल्यान्डिनो हुने बेला तपाईँको पानी बढी पर्ने प्रक्रिया भइरहेको छ 2-3 वर्ष अगाडि पनि भयो नि तपाईँ ल्यान्डिनो इयरलाई हेर्ने हो भने हामी अड्डो गर्न पाउँछौँ ल्यान्डिनो आएको वर्ष चाहिँ नेपालमा प्रशस्त पानी परेको छ तर 1-to-1 रिलेसनसिप भन्न जाउँ अहिले पनि भने एलिनो आयो भने पुरा सुक्खा हुने पनि छैन ल्यान्डिन आयो भने धेरै मात्र पानी भेट्यो पनि छैन नेपालको अब फिजिकल फिचर नेपालको पूर्वबाट पश्चिमतिर हेर्दाखेरि कतै बढी पानी पर्छ कतै कम त्यो चाहिँ भइरहेको छ है
2: यति सानो भूबनोट यति सानो क्षेत्रमा पनि यस्तो धेरै यो चक्रहरू र गडबडीहरू देखिनुका कारणहरू चाहिँ के हुन सक्छन् त
1: हामीलाई गाह्रो त्यही हो देश चाहिँ सानो छ फेरि त एल्टिट्युड तपाईँको त्यो सिटीहरू धेरै फरक छ माउन्ट एभरेस्टले तपाईँ तराई हेर्नु तपाईँको करिब करिब विच इज भेरी क्लोज टु द सी होइन त्यसले गर्दाखेरि धेरै गाह्रो हो कि तपाईँ फोरकास्ट सिङ्गापुर जस्तो देशमा चाहिँ फोरकास्ट गर्न गाह्रो छैन एउटै खालको चाहिँ फोरकास्ट त्यो 6 महिना तपाईँको पार्टी क्लाउडी भन्ने सक्यो त्यही खास किनभने त्यहाँ त्यस्तो भ्यारिएसन हुँदैन नेपालमा एक त सानो देश फेरि उता पनि समुद्र उता समुद्र चाहिँ बे अफ बङ्गाल छ उता अरबिन सी छ हिन्द महासागर उता फेरि चाहिँ तिब्बती प्लेट हिमाल छ होइन त्यो त्यसले गर्दा हामीले कम्प्लेक्स बनाइदियो यसका हामी के भन्छौँ भन्दाखेरि भित्रले पढाउने बेला पनि म भन्छु मनसुन इज ए कम्प्लेक्स फेनोमेन एउटै मात्रै फ्याक्टरले काम गर्दैन हामीले प्रशान्त महासागर मात्रै हेरेन भएन तपाईँको इन्डियन डाइपोल भन्छौँ यो अरेबियन सीको चाहिँ समुद्रको तापमान तलमाथि हुनेदेखि लिएर बे अफ बङ्गालको समुद्र तापमान प्लस माइनस हुने त्यसले पनि असर गरिरहेको हुन्छ उता हेलिडो छ नि विभिन्न फ्याक्टरहरू छ उता टिबेटन प्लेट छ चिसा हो उताबाट आइरहेछ यसका विभिन्न फ्याक्टर गर्दाखेरि हामी चाहिँ अझै पनि धेरै अध्ययन चाहिँ गर्नुपर्छ हामी हाम्रो मात्र होइन तपाईँको साउथ एसियामै यो एउटा अध्ययनको विषय भइरहेछ
2: हो तपाईँले भन्नुभयो मैले पढाउने बेला पनि यस्ता चासो जिज्ञासाहरू आउँछन् भनेर विद्यार्थीहरूलाई नै बुझाउन गाह्रो छ यो विषय
1: त्यही त विद्यार्थी अलिकति चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्ने किन भन्दाखेरि एउटै मात्र सिस्टम होइन होइन थुप्रै कुराहरू छन् त्यहाँ साइन्टिफिक अब वर्डहरू छन् इक्वेटर टप भन्छ विभिन्न कारणले गर्दाखेरि हावा पनि चेन्ज चाहिँ भइरहेको हुन्छ
2: अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई त बुझाउन यति गाह्रो छ भने यो विषय किसानका लागि कति गाह्रो होला त्यस अनुसार काम गर्नेहरूका लागि कति गाह्रो होला
1: यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो किन भन्दाखेरि अब हामीले हाम्रो सफलता भनेकै के भन्दाखेरि यदि कृषि क्षेत्रमा काम गर्ने मान्छेले यसको चाहिँ उपयोगिता र महत्व बुझाउन सक्यो र यस्तो हुन्छ है भनेर एक दिन अगाडि भन्न सक्यो भने त्यसले धेरै काम लाग्छ धेरै चाहिँ यो तपाईँ जीवधनको जोगिने तपाईँको अन्न बालीलाई जोगिने होइन अब एक वर्ष अगाडि हेर्नु तपाईँको धान पाक्लाएको धान काटे बेला पानी सबै खेतले बगायो त्यस्तो भयो हो त्यस कारण यी कुरा बुझ्न सक्यौँ हामी धेरै चाहिँ धनराशि जोगाउन सक्छौँ कि त्यस कारण यो महत्त्वपूर्ण विषय हो वर्ल्ड वाइड तपाईँको अहिले अब विश्वव्यापी रूपमै अहिले कुराहरू आइरहेछ हरेक हुन त अचार श्रावण लगाएर बाढी पहिरोको कुरा गर्छौँ थुप्रै मान्छे मर्छ होइन त्यो अब त्यो हामीले चाहिँ राम्रो किसिमबाट अध्ययन र यसको चाहिँ भविष्यवाणी गर्न सकियो भने यसले धेरै मान्छेको लाइफ जो भने तपाईँको खण्ड बाली जो भने धेरै त्यो प्रफिट चाहिँ इन्डाइरेक्ट प्रफिट भनौँ वा डाइरेक्ट प्रफिट भने यसलाई जो होस् त्यहाँ लस हुनेबाट चाहिँ हामी बचाउन सक्नु जस्तो लाग्यो मलाई.
2: भनेको सबै पक्षले चाहिँ यी कुराहरूलाई जोड दिनु पर्यो, किसानले चासो राख्नु पर्यो, निकायहरूले पूर्व तयारी गर्नु पर्यो भन्ने विषय रह्यो यहाँनिर.
1: हजुर हजुर.
2: यो सँगसँगै अब पूर्वानुमानकै कुरा गर्ने हो भने अब हामी भदौको चाहिँ शुरूआतीमा छौं, भदौ मध्य पछाडि वैशाखसम्मको चाहिँ एउटा चक्र आउँछ फेरि अर्को. यो परिदृश्यलाई चाहिँ अब कसरी हेर्न सकिन्छ, के पूर्वानुमान गर्न सकिन्छ होला, केही लाग्छ तपाईँलाई?
1: अब चाहिँ भदौदेखि अघि पनि अलिकति भने तापक्रम चाहिँ बढ्ने र अलिकति सुखपन आउने काम लाग्ने है, जुन प्राकृतिक रूपमा चाहिँ आवश्यक पनि छ. एउटा भदौ आसुन पनि पानी पनि थाल्यो भने त्यसले भएको धान पनि बिग्रिने, भएको अन्डरबाली पनि कुहिने, त्यो चाहिँ हुन्छ. त्यस कारण चाहिँ अहिले टेम्परेचर बढ्नुपर्छ, अब अलिकति त्यो जानुपर्ने हुनु पर्यो, अलिकति त्यो चाहिँ टेम्परेचर बढ्दै जान्छ भने तपाईँले वैशाखसम्म भन्नुभयो, फागुन चाहिँ त्यो चाहिँ अब टेम्परेचर म्याक्सिमम बढिहाल्ला होला, त्यो किसिम बढेर जाला.
2: मौसमी प्रणाली एलनिनो र यसका प्रभावबारे कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य. जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन्, हामीले एलनिनो सुन्दैछौ, लालिनो सुन्दैछौ, यसका चाहिँ प्रभावहरू सुन्दैछौ, जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ, बुझ्नुपर्छ, त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो. विगतका उदाहरणहरू, विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्ने हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ, सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर. त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ?
1: छ 1950 जुन किसिमबाट बाढी पहिरो आयो, पानी पर्यो, त्यो चाहिँ रेकर्डै छ होइन, त्यो धेरै चाहिँ मतलब नोक्सानी भएको थियो. त्यो बेला त्यस्तै किसिम सिस्टमबाट देखेर जसले गर्दाखेरि हामी अस्वाभाविक रूपमा अनएक्सपेक्टेड फेनोमेनहरू आयो, पानी पर्यो, बाढी पहिरो आयो, ड्यामेजिङ चाहिँ भएको थियो. र यस्तो यो 50 मात्रै होइन, यो बराबर कतिवटा घटनाहरू चाहिँ हो. जै यसले नै कुरा गरेको थियो तपाईँको, अहिले हामी एलिनो छौँ भन्छौँ, यसपालि सुपर एलिनो भन्ने कुरा पनि गरियो. यस्तै सिचुएसन तपाईँको 1982 पनि भएको थियो. अहिलेसम्म सबैले खतरनाक होला 1982-83 हो है, सबभन्दा ड्राइनेस. त्यसपछि तपाईँ 2015-16 पनि त्यस्तै थियो. यो फेनोमेन देखिरहेको हुन्छ. मैले एलिनो कुरा गरेँ, त्यस्तै ल्यान्डिङ, त्यस्तै चाहिँ कुन कुन इयरमा त्यस्तो थाहा छ त्यो चाहिँ हामी हेर्न सक्छौँ. सो इम्प्याक्ट पनि हामी हेर्न सक्छौँ. अहिले सबै कुरा क्लियर छ, अहिले तपाईँको रेकर्डेड हो, हरेक कुरा हेर्न सक्छौँ हामी. त्यो भइरहेको छ. अब यसपालि अलिकति अब एलिनोको इम्प्याक्ट कम देखियो भने अब के थाहा, अब फेरि अहिले गर्मी चढ्दैछ, बढ्दैछ, फेरि पुरा सुक्खा ड्राउट भए नै भएर फेरि समस्या पारिदिने हो कि
2: भनेर त्यो पूर्वानुमान पनि गर्न सकिन्छ.
1: त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ.
2: यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो, सुनिरहनु पर्यो, त्यसप्रति चनाखो चाहिँ भइरहनु पर्यो. अब यो यी तपाईँले जुन चक्रहरू भन्नुभयो नि, ती चक्रहरू हेर्ने हो भने अब कारणवश अब पोहोर चाहिँ मधेस क्षेत्र बढी सुक्खाग्रस्त भयो, यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालनी गर्नुपर्ने अवस्था थियो पोहोर मात्रै हेर्ने हो भने, तराई मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि, अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रा समस्याहरू देखिने गरेका छन्, यो के छ अध्ययनमा?
1: होइन, विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पोर्खा तपाईँ मध्य तराईमा सुक्खा भयो होइन, मध्य तराईमा सुक्खा भएको कारणले गर्दाखेरि धेरै उतापट्टि ड्राइनेस भयो, उता होइन समस्या भयो. यसका यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा नि अति नै जाडो हुने, हामीले हिमालमा जाडो भन्छौँ नि, त्यो भन्दा पनि तराईमा त जाडो म्याक्सिमम जाडो हुँदो रहेछ, चिसो हुने र त्यहाँ कुहिरो लाग्ने, फेरि गरेर तपाईँको म्याक्सिमम गर्यो भने यसमा यो तराईको एउटा आफ्नै फिजिकल फिचर छ, हाम्रो एउटा चाहिँ अवस्था छ, त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो अब मौसमलाई पनि थप गरिदिने, हाम्रो एक्सपेक्टेसन भन्दा पनि त फरक हुने काल.
2: हामी आफै त भूपरिवेष्टित देश, नेपालको चाहिँ छेउछाउमा समुद्र छैन, अब प्रशान्त महासागरमा चाहिँ समुद्र तात्ने कुरा गर्नुहुन्छ तपाईँ, चिसो हुने कुराहरू गर्नुहुन्छ होइन, जुन हामीले भूपरिवेष्टित देश भनेर चाहिँ भनिरहेका छौँ, यो कसरी चाहिँ यो प्रभाव पर्ने रहेछ त?
1: होइन, अब सिस्टमहरू पानी पर्ने सिस्टम वा मौसम चक्रहरू कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने हो होइन, पानी पर्ने समुद्रबाट आउनु पर्यो नि होइन. पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भनिन्छ तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ चाहिँ सानो भोर्टेक्स हावा घुम्न थाल्छ, त्यही भोर्टेक्स ठुलो भएर चाहिँ साइक्लोन भन्छ.
2: साइक्लोन
1: त्यो साइक्लोन भएपछि अब त्यसले चाहिँ स्वप्ने भइहाल्यो त्यसले. त्यस कारण चाहिँ तलबाट आउने कारणले गर्दाखेरि यो चाहिँ अब बिस्तारै तलबाट आउँथ्यो माथि छुप्दै छुप्दै जाने हो। यसकारण चाहिँ हामीले समुद्र लेभलमा हामीले चाहिँ अलि अति नै विशेष किसिमले हेर्नुपर्छ। हुन र अब समुद्रमा चाहिँ जहाजहरूले पनि यो मौसम अध्ययन गरिरहेको हुन्छ। हाम्रो नेपालमा समुद्र छैन, तर हाम्रो नेपालको वरिपरि जुन बङ्गलादेश छ, के भन्छ हिन्द महासागर छ, बे अफ बङ्गाल छ, ती ठाउँमा चाहिँ हामीले यो चाहिँ ढुङ्गामा जहाजमा राखेर टेम्परेचर हावा पनि नापिरहेको हुन्छ। ती कुरा हाम्रो इम्पोर्टेन्ट छ। तलबाट सूर्य माथि आउने हो नि त, होइन?
2: त्यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ,
1: होइन? हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामी हेर्न सक्छौँ,
2: त्यसको चाहिँ आदान प्रदान हुन्छ।
1: हजुर, यो चाहिँ विश्व मौसम संगठन हामीले त्यति सुविधा दिएको चाहिँ कुनै पनि ठाउँको हामीले चाहिँ, किनभने कि मौसम भविष्यवाणी गर्ने अध्ययन गर्नलाई त नेपालले मात्रै हेर्यो त पुगेन, त्यस कारण त्यो सबै ठाउँ हेर्नुपर्ने भयो भने त्यो सुविधा चाहिँ हाम्रो प्राप्त छ है।
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। हामीले कुराकानी जोडिरहेका छौं खास गरी अहिलेको चाहिँ एलनिनो र यसका प्रभाव बारे केन्द्रित रहेर, खास गरी तपाईँले अघि भने जस्तै एलनिनोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला, आउन सक्ला, पूर्वानुमान भइरहलान्, यी कुराहरू जोड्नुभयो। अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगन्ने प्रभाव रह्यो भनेर भन्नुभयो। अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन्, यस्ता समस्याहरू देखिन्छन् आउँछन्, तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले, सँगसँगै दीर्घकालीन समाधानका यी यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ के बुदागत रूपमा चाहिँ यो गर्नुपर्छ अथवा तयारी यो हो भनेर भन्न सकिन्छ?
1: अहिले अब यसमा के भन्दाखेरि जलथारा मौसम विज्ञान विभागले मात्र कुरा गर्ने कुरा भएन। अब जलथारा मौसम विज्ञान विभागले यस्तो हुन्छ है भने पनि तयारी त अर्को गृह मन्त्रालय छ, त्यस्तै अझ डिजास्टर युनिट अरूहरू छ। यसको यो एक्लै गर्ने काम चाहिँ होइन, यो सबैजना समन्वयात्मक सबैजना मिलेर गर्ने, किनभने अब गाउँको गाउँघरमा हेऱ्यो भने अब यस्तो पानी पर्छ है मात्र भने त भएन नि, उसले बुझ्नु पर्यो पानी पनि हो कि अनि के छ भन्ने कुराहरू गर्नु पर्यो। यो सबै कुरा एकैचोटि हुँदै गयो भने चाहिँ हुन्छ, यो एक्लै गर्न नसक्ने काम भयो, अलिकति सबैजना मिलेर गर्नुपर्ने जस्तो लाग्छ मलाई।
2: हो, कस्तो हुन सक्ला नि त पूर्व तयारीका पाटाहरू अहिले भर्खर अब चाहिँ हामीले थाल्ने हो भने कहाँबाट सुरु गर्ने?
1: अब यसको लागि चाहिँ भने गृह मन्त्रालयदेखि सबै तयारी चाहिँ हुनु पर्यो। जस्तै अब हामी धेरै युजुअली के छ भने हामी बाढी आउँछ है मनसुन टाइममा बाढीको तयारी चाहिँ गरेर आउँछौँ, धेरै जस्तो आइरहेछ नि बाढीलाई हामी के गर्ने, यसो तयारी पनि निकै राम्रोसँग भइरहेको सुनिन्छ अहिले पनि। तर के भन्दाखेरि अब
2: आपत आइलाग्दाखेरि त त्यहाँनिर फेरि पुग्दैन, त्यहाँनिर हुँदैन,
1: त्यही त्यो चाहिँ भएन। अब तयारी साथसाथै केही समस्या भयो भने त्यसलाई चाहिँ समस्यामा निकाल्ने उपाय पनि गर्नु पर्यो। तर अहिले जे प्र्याक्टिसमा धेरै राम्रो भइरहेको छ है, तर एउटा कुरा अब बाढी मात्र होइन, अब सुक्खा भयो त्यो के गर्ने, त्यसलाई पनि तयार त हुनु पर्यो नि। त्यो तयार भनेको त अब एउटै मात्र गरेर भएन, कृषि पनि कृषकहरू पनि लाग्नु पर्यो, कृषि क्षेत्रमा काम गर्नेहरू लाग्नु पर्यो, मन्त्रालयहरू लाग्नु पर्यो, सबै कुराहरू यो चाहिँ मिलेरै गर्नुपर्छ हरेक कुरा।
2: तपाईँहरू हुँदा चाहिँ के हुन्थ्यो, के पाइन्थ्यो, के देखिन्थ्यो?
1: अहिले अब मैले काम गर्दाखेरि पनि अब त्यस्तै थियो, समस्या थियो होइन। हामीले एउटा यस्तो भयो कि तपाईँहरूसँग
2: अनुभव छ नि त,
1: हाम्रो विभागको काम के भन्दाखेरि हाम्रो फोरकास्टिङ गर्ने मात्रै काम भयो कि, अब किन तयारी गरेर काम त अर्कै निकाले हेर्नु भयो त्यहाँ। त्यस कारण पहिले कि त्यस्तै हो, हामी यही हुन सक्छौँ है भने भन्छौँ, तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग भइरह नहुन सक्छ। समस्या पहिले त्यस्तै थियो, अहिले पनि अब राम्रो त धेरै राम्रो भए त्यही पनि चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागिरहेको छैन है। पोहोर साल तपाईँ कस्तो समस्या भयो हेर्नुहोस् त, यो वर्ष त्यति अब बाढी पहिरो कमै भयो, पानी पर्या छ तैपनि अलिक कमै देख्यो भन्नु कम्पेरिटिभली चाहिँ फोहोर साल त अलिक कमै भएछ नि होइन। त्यसले गर्दा के अब सबै मिलेर गर्नुपर्छ यो काम।
2: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन, उपाय पनि निस्किन सकेन, कमजोरी कहाँ रह्यो त उसो भए?
1: त्यही त अब यो चाहिँ हो, फोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो।
2: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ, विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने, किसानहरूलाई पनि त्यो उत्प्रेरणा गर्न नसक्ने, पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने, यो समस्या चाहिँ कहाँ छ त, जड कहाँ हो?
1: अब यो होसियारीपन चाहिँ पुगेन होइन, सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो होइन। किनभने कि अब भन्नु न, अब हाम्रो शरीरमै एक ठाउँमा कपाल दुख्यो भने, अब हात दुख्यो भने है, त्यो हात दुख्यो हातले मात्र दुखे त शरीरलाई दुख्ने हो नि, त्यो आफ्नो नेपाललाई नै हो। त्यस कारण यो कुराहरू चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ,
2: ख्याल चाहिँ गर्नुपर्छ। तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे, एलनिनो बलियो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्ला नि त उसो भए?
1: चाहिँ अब एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो तर अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भन्दै पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यौँ बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन यस कारण चाहिँ एलिनो पर्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
2: समुदायले के गर्ने
1: समुदायहरूले त अब मेन त बुझ्नु पर्यो कि अब एलिनो भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ अब बेसी पानी पर्यो के गर्ने भन्ने कुरा तयार त हुनु पर्यो नि वा कम पानी पर्ने के गर्ने समुदायले ती कुरा बुझेर अलिक त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्ने जस्तो लाग्यो है मेरो सर
2: कार्ययोजना बनाउनु पर्यो पूर्व तयारीको
1: हजुर
2: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजे राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै चाहिँ एलनिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन डढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने हो भने समस्याहरू चाहिँ आइरहेका छन् यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जंगलहरू जल्न सक्छन् त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन् अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला त्यस्तो केही पूर्वानुमान गर्न सक्छौ हामीले
1: होइन अब यो चाहिँ जलचर मौसम विज्ञान विभागले गरेका छन् पनि होइन यसपालि के अब जुन अहिले एलिनोको पनि पछिको दिन हो के होला भन्ने कुराहरू चाहिँ अध्ययन गरिरहेछ यसको अब आउँछ होला यसले के कति असर गर्ला के होला के हुनुपर्छ भन्ने कुराहरू अब यो त आइरहेको छ यस्तो कुराहरू चाहिँ अब हामीले विचार पनि गर्नुपर्छ किन अहिले नै समाप्त भएको त छैन यो सिस्टमहरू यसको असर रहिरहन्छ यस कारण यी कुराहरूलाई चाहिँ हाम्रो विभागले राम्रोसँग अध्ययन गरिरहेको होला जस्तो मलाई लाग्छ विभागले मात्र होइन कि एज ए होल मतलब चाहिँ हाम्रो साउथ एसियाकै युनिटले पनि किन नेपालमा मात्र देखिने भन्ने चिज त नेपालमा मात्रै आउनु त होइन यो यसलाई त्यो
2: भनेको दक्षिण एसियाकै समग्र
1: हजुर
2: कुरा चाहिँ हेर्नु पर्यो
1: हजुर
2: र ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो
1: हजुर
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौं तपाईँले अघि कुराकानीको शुरूआतमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहिनिर छ
1: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु म एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन अब अर्को एउटा भनौँ के भयो क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो एउटा यो फ्याक्टर यो भनेको इयर टु इयर अब आज यसपालि देख्यो भोलि नहुने भने होइन क्लाइमेट चेन्ज असर त वर्षपछि देखिरहेकै छ त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेना जस्तै एलिनो ल्यानिनो हो यो वर्ष देख्यो अर्को वर्ष हुँदैन तर क्लाइमेट चेन्ज त भइरहेको हुन्छ नि क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनाको रूपमा आइरहेको छ तर ग्लोबल फेनोमेना यसपालि नहोला अर्को वर्ष होला वा अर्कै कुनै सिस्टम आउँछ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन यसपालि अब सुपर एलिनो भन्ने कुरा गरे 3 डिग्री सेल्सियस चाहिँ तपाईँ तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रियरै कुरा हो 150 वर्ष पछिको फेनोमेना आउँदैछ भन्ने कुरा आइरहेछ है यो सुपर एलिनो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ अहिले देखिरहेछ भन्ने कुरा आइरहेछ
2: यो चाहिँ चेतावनीको संकेत हो
1: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढाए पनि 3 त पुगेको छैन त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो यो पनि के छ भने मोडलिङ आउटपुट हो नि हो यो मोडलबाट के थियो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहेको हुन सक्छ त्यसले गर्दाखेरि चाहिँ एलिनो यो अवस्थामा पुग्छ भन्ने कुरा गरे हो नि यो त होइन त्यस कारण चाहिँ त्यो दुईटा फेनोमेना चाहिँ क्लाइमेट चाहिँ एउटा फेनोमेना छ एभ्री हरेक वर्ष देखिरहेको हुन्छ त्यसको इम्प्याक्ट बढिरहेछ नेपालमा पनि बढिरहेछ होइन अब त्यसको साथ चाहिँ ग्लोबल फेनोमेना दुईटा कुरा हो त्यसले गर्दाखेरि अझ झनै हामीले चाहिँ मौसमलाई कम्प्लेक्स बनाइदियो कि यसको अध्ययनले अझै गाह्रो बनाइदियो
2: जटिल बनाइ भएको छ यी फेनामेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो एउटा सुक्खा जमिन सुक्खा हुने पाटो एउटा चाहिँ वातावरण वन डडेलोको पाटो यी तीनटा क्षेत्रहरू छन्। तपाईँले चाहिँ जलवायु परिवर्तनलाई नि सँगै जोड्नु भएको छ, त्यसपछि अहिले आएका चाहिँ यी चक्रहरूलाई पनि जोड्नु भएको छ। यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो, जसले चाहिँ अरू स्वास्थ्य, खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त, त्यो सम्भावित दृश्यहरू
1: होइन? यो अब स्वाभाविक प्रक्रिया, एउटा सिस्टम झेकेपछि तपाईँ त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भइहाल्छ। जस्तै भनौँ तपाईँको धेरै सुख भयो, पानी पनि सकेन, स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ। वा धेरै पानी पर्यो, तपाईँको चाहिँ अक्सिजन कम, पानी जुन चाहिँ पानी पर्ने बेलामा मोइस्चर धेरै होला, अक्सिजन कम होला, त्यसले स्वास्थ्यमा असर गर्ने, त्यस्तै कृषिमा असर गर्ने। यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ, त्यसले थाहा नपर्ने गरी विभिन्न किसिमबाट शरीरमा प्राणीलाई गाई गोरुलाई विभिन्न भनौँ न त्यो देखिने, त्यो चाहिँ इम्प्याक्ट चाहिँ सँगसँगै आइरहेकै हुन्छ। त्यसकै हामीले चाहिँ यो मौसम, एउटा मौसम सम्बन्धी अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन, यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ।
2: किसानहरूले त फेरि आकाशे पानीकै भरमा चाहिँ खेती गर्ने हो,
1: खेती गर्ने हो,
2: त्यहाँ एउटा प्रभाव देखिने भयो
1: हजुर,
2: सुक्खा खडेरी हुँदाखेरि
1: हजुर,
2: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने हिउँद सुक्खायाम यसै जान्छ।
1: त्यहाँनिर अब एक डेढ वर्ष अगाडि तपाईँ काग भेनेमा चाहिँ होइन हिउँको ठाउँमा बाढी आयो, हेर्नुहोस् त
2: बाढी आयो
1: के छ भने यो राम्रो सिस्टम होइन कि हामी युजली साइन्टिफिक टाउमा के भन्छौँ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउन थाल्यो भने त्यो त राम्रो सङ्केत होइन भन्छ, यो चाहिँ बिग्रिने अवस्थालाई भन्छ। यसका अब हिमालयमा चाहिँ बाढी आउन थाल्यो, सङ्केत दिइसकेको छ, वी हेभ टु भेरी अलर्ट है तपाईँ, हो बताउ त्यो लाग्नु पर्यो के गर्ने भनेको त्यहाँ आइसकेको छ।
2: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि घटना छ,
1: त्यही छ अब यस्तो चाहिँ देखेको छ। तराई मधेस सुक्खा हुने, उता आउँदै नआउँछ बाढी उताबाट आउने, तपाईँ काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिमपात पानी पर्न थालिसकेको छ, त्यो विभिन्न चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक फरक खालको यही वास्तवमा योभन्दा एक किसिमको क्लाइमेट चेन्ज असरहरू भयो।
2: हो अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन्, हामी चाहिँ संघीयतामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार, किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ। लामो अवधिसम्म चाहिँ पानी नपर्ने, सुक्खा खडेरी हुने, यो बढ्दा यस्ता घटनाक्रमहरू बढ्ने, तपाईँले अघि जलवायु परिवर्तनलाई जोडेर ठाउँ ठाउँका चाहिँ उदाहरण दिनुभयो, त्यस्ता समस्याहरू आउने, किसान र कृषि जोगाउन ती नजिकका सरकारहरूले चाहिँ कस्तो प्राथमिकता राख्नुपर्ने हो अथवा गर्नुपर्ने के थियो, अहिलेसम्मको यो अभ्यास के देखिरहेको छ त?
1: अब पहिला त उहाँहरूलाई चाहिँ मौसम सम्बन्धी कुराहरू चाहिँ बुझ्नु सक्नु पऱ्यो, उहाँहरूले बुझ्ने अवस्थामा जानु पर्यो। हुन त अहिले धेरै काम पनि भइरहेछ, जस्तै अब साइन्टिफिक टर्महरू होला पार्टी क्लाउड भनेको छ, त्यो भने के हो त्यो त बुझ्नु पर्यो। पार्टी क्लाउड हुने कस्तो किसिमको वेदर होला, वा मोस्टे क्लाउड कस्तो किसिमको वेदर होला, अनि ती कुराहरू चाहिँ अब तल ग्रास लेभलमा है भनौँ, अब गाउँघरमा सबै कृषकहरू बुझ्ने किसिमबाट चाहिँ फोरकास्ट जानु पर्यो। हुन त अहिले धेरै प्रयास चाहिँ भइरहेछ है, तल्लो लेभलहरूले पनि बुझ्ने किसिमबाट चाहिँ प्रयास भयो, तर त्यति बेला सफिसियन्ट नहोला, त्यो गाह्रो पनि छ के त, तल्लो लेभलसम्म पुग्ने, उहाँलाई बुझाउने, उहाँलाई एलर्ट गराएर चाहिँ अब केही किसिमबाट चाहिँ काम गर्न लगाउने है, सबै कुराहरू चाहिँ अब हुन त बिस्तारै होला एकै चाहिँ गर्न, तर ती कुरा सुरु भइसकेको छ, तर गाह्रो गाह्रो अझै पनि गर्नु पाइने छ।
2: वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ। तपाईँले पालिकाहरूले चाहिँ प्रयास गर्दै हुनुहुन्छ, तर किसानलाई बुझ्ने गरी मौसमी सूचना चाहिँ बेलैमा चाहिन्छ भनेर जोड्न खोज्नुभयो
1: हजुर,
2: यसले के फरक पार्छ?
1: अहिले धेरै असर पार्छ, धेरै। एउटा एक्जाम्पल भन्नु, अब मैले अघि पनि भने जस्तै मुस्ताङको कागभेनीमा चाहिँ जुन हिमालयको बाढी आयो, त्यो बाढी आउँदा कुनै पनि हानि नोक्सान भएन है, किन भन्दाखेरि माथिल्लो लेभलमा बाढी आइसक्यो, त्यहाँबाट फोन गरिहाले थियो तल, ए बाढी आउँछ तिमी त्यहाँबाट हट्नु, के त हटाउनु भन्दाखेरि जोगिन सक्यो नि, त्यो डिसिमिनेसन त्यही हो, त्यो सानो एउटा उदाहरणले त्यसले गर्दाखेरि मान्छेको ज्यान जोगियो, सम्पत्ति जोगियो, त्यस्तै हामीले अब अर्थ पनि गर्न सक्यो भने त गर्न सकिने रहेछ नि त, गर्न गर्न गर्न नसिकिने होइन, तर थाहा पाउनु पर्छ ठाउँ ठाउँमा टाइममा चाहिँ मेसेज पुग्नु पर्यो, जनता पनि अलिकति एलर्ट चाहिँ पनि हुनु पर्यो, सरकारले पनि केही किसिमबाट चाहिँ इक्विप गर्नु सक्नु पर्यो, ती कुराहरू चाहिँ
2: रहेका छन्। जानकारीका कुराहरू भए, कृषिका निकायहरू छन्, तपाईँले भने जस्तै मौसम पूर्वानुमान गरिन्छ, नार्कसँग चाहिँ सम्बन्धित निकायहरू छन्, उहाँहरूले चाहिँ अबका दिनमा के गर्नु पर्ला त यही विषयमा केन्द्रित रहेर?
1: अहिले अब कृषि क्षेत्रमा पनि अब मौसम बुलेटिन आइसकेको छ,
2: कृषि मौसम सल्लाहकार
1: बुलेटिन, त्यो पनि धेरै हेल्पफुल छ है, त्यो पहिले पहिले त्यस्तो थिएन, अहिले विगत दुई तिन वर्ष भयो, त्यसले पनि धेरै मान्छेले चाहिँ एलर्ट गराएको छ, यस्तो हुन सक्छ है, यस्तो भयो विज्ञान होइन त्यो एक किसिमबाट फोरकास्ट रूपमा नभए पनि विगतको घटना पनि हेर्न सकि यस्तो यस्तो हुँदो रहेछ है यस्तो गर्नु पर्यो है भन्ने कुरा आउँछ नि त्यहाँ के पनि गर्न सकिने भइरहेछ कि धेरै प्रयास यो प्रयास त हो भने हो
2: त्यो भनेको अब आउँदा दिनमा चाहिँ एल्निनोकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के होला नि त
1: अब यो वर्ष एल्निनो अहिले लागिरहेकै छ होइन अब एल्निनो लाग्ने बेला चाहिँ अब पानी कम पर्न पर्यो भने चाहिँ त्यसले अब गर्मी आउला वा चाहिँ ड्राउट ल्याउला त्यसलाई अलिकति बचाउतिर चाहिँ उपाय गर्नु त हो नि जस्तै बाढी आउँदाखेरि के गर्नु भनेर चाहिँ ती प्रक्रिया चाहिँ अब त्यो त गर्नुपर्छ तर अब यो वर्षको जुन किसिमबाट देखियो त्यो अब अर्को वर्ष आउला भन्ने छैन केही वर्ष बिराएर आउन सक्छ तर त्यति इन्जेलसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जस्तो लाग्यो भने चाहिँ हुँदा एक्लै गर्न सकिन्छ होइन यो समूहमै गर्नुपर्ने कारण भएकोले प्रयास भइरहेछ है यो
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उचुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहारका हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
5: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
5: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229554555
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
8: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
8: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
8: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
9: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
8: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082592410 मोबाइल नम्बर 98478893 र 98095121871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने

0: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
4: बालबालिकाको न्युरो सर्जरी
3: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
4: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
5: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजना तथा इपिकको सहयोगमा हिजोदेखि तुलसीपुर 9 दोघरेमा पालिका स्तरीय दुई दिने समीक्षा बैठक शुरू भएको छ। उप प्रमुख स्यानी चौधरीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकारी सुभाष चन्द्र शिवाकोटीको विशिष्ट आतिथ्यतामा बैठक शुरू भएको हो। आज शुक्रबारसम्म सञ्चालन हुने बैठकमा आर्थिक वर्ष 2082-83 सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा, हरेक स्वास्थ्य संस्था लगायत पालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी योजनाका बारेमा वृहत छलफल हुने भएको छ। सो अवसरमा जनस्वास्थ्य महाशाखाले स्वास्थ्य सेवा तथ्य पत्र सार्वजनिक गरेको थियो, जसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाको विवरण, स्वास्थ्य क्षेत्रमा गरिएका उपलब्धि, खोप सेवा, नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन र पोषण सेवा तथा मातृ तथा नवजात सेवा लगायतका विषयमा प्रगति प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। जनस्वास्थ्य महाशाखा प्रमुख ओम प्रकाश नेउपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गर्नुभएको थियो। गैरातीको बाढ़ीले जाजरकोटमा बाढ़ीले चारवटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुगाड खोलामा आएको बाढ़ीले चारवटा घर र एउटा झोलुङ्गे पुल बगाएको हो। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। अविरल वर्षापछि आएको बाढ़ीले उक्त क्षति पुर्याएको हो। निरन्तर वर्षाको खोलाले खोलाको बहाव बढ़न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ़ने स्थानीयहरूले बताएका छन्। रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर लुङ्री गाउँपालिका एक खदरका 59 वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी

कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहिबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो। र धानबालीमा रोगव्याध नलागोस्, अन्नबाली सप्रियोस् र उत्पादन बढ़ोस् भन्ने कामना सहित दाङका थारू समुदायमा गाउँ गाउँमा हार्य गुरे पूजा गर्न थालिएको छ। खेतीपाती अर्थात धान रोपाईको काम सकेपछि थारू समुदायमा यो पूजा गर्ने परम्परा रहिआएको छ। धान रोपाई सकेपछि गरिने हार्य गुरे पूजा थारू समुदायको पुरानो कृषि संस्कृतिसँग जोड़िएको छ। अन्न बालीमा रोगव्याध नलाग्ने र उत्पादन बढ़ने विश्वासमा गाउँलेहरूले भूयार थानमा भेला भएर सामूहिक पूजापाठ गर्ने गर्दछन्। खोराई उपमहानगरपालिका दश जलौरा गाउँका महटावा एवं महटावा बरघर दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार हार्य गुरे पूजा गरेपछि खेतबारीमा लगाएको अन्नबालीमा रोगव्याध नलाग्ने र उत्पादन राम्रो हुने जनविश्वास रहेको छ। उहाँले भन्नुभयो, गाउँको भूयार थानमा गढुर्या अर्थात घरमुली भेला भएर महटावाको सहभागितामा गुरूवाबाट पूजापाठ गरिन्छ। गुरूवाले परम्परागत विधि अनुसार पूजापाठ गर्ने प्रचलन रहेको चौधरीले बताउनुभयो। पूजापाठ सम्पन्न भएपछि गाउँमा मादल बजाउन, नाचगान गर्न र सांस्कृतिक गतिविधि सञ्चालन गर्न खुल्ला हुने उहाँले बताउनुभयो। आधुनिक कृषि प्रणाली र जनजीवन शैलीमा आएको परिवर्तनसँगै खेतीपातीसँग जोडिएका कतिपय पुराना परम्परा हराउँदै गए पनि अन्न बालीको सुरक्षा र उत्पादन वृद्धिको कामना सहित गरिने हार्य गुरे थारू समुदायको मौलिक कृषि संस्कृतिका रूपमा अझै कायम रहिआएको छ। बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीविस रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825-62023 98478-16-17 र 98478-35-646।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
11: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
12: साइकल चढेर
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड छोराही दाग
5: रुकवेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
8: र 98578-30689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
21: भर्ना सम्बन्धी सूचना।
22: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
23: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 226।
24: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45 226।

रेट छ कत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: नमस्ते, म गायक जगदीश तमाङ, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67487

0: साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज।

देखिने अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थापन नहुँदा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ। 7 जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा 6 वटा रिक्त छ। 61 जनाको दरबन्दी रहेको अस्पतालमा 5 जना मेडिकल अधिकृत सहित 40 जना स्थायी कर्मचारी कार्यरत रहेका छन्। कर्णाली प्रदेशको करार सेवामा 45 जना विकास समिति फार्मेसी स्टाफ नर्स ल्याब टेक्निसियनको व्यवस्थापन गरिएको छ। दक्ष जनशक्तिको अभावका कारण जटिल रोगका बिरामीले शास्ति पाउने गरेका छन्। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सुनिल पुनले सरकारवाला निकायले विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराए पनि पहल नभएको गुनासो गर्नुभएको छ। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएकोले निगमले यस्तो आग्रह गरेको हो। व्यावसायिक प्रयोजनका लागि आवश्यक भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइरहेको छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। रोल्पाको सुनसहरी गाउँपालिकामा पनि पहिरोले 2 घर पुरिएको छ। सुनसहरी गाउँपालिका 2 को बेग्ला बेग्लै 2 स्थानमा पहिरो जाँदा 2 घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घरतीले जानकारी दिनुभएको छ। घटनास्थलतर्फ टोली प्रहरी टोली परिचालन भइसकेको छ। तर घटनास्थलमा टोली पुग्न बाँकी नै रहेकाले के कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बिहिबार रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटबारामा पहिरो जाँदा 10 जनाको मृत्यु भएको थियो भने 3 जना अझै बेपत्ता रहेका छन्। त्यस्तै जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुगाड खोलामा गैराती आएको बाढ़ीले 4 घर र 1 झोलुङ्गे पुल बगाएको छ। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। अविरल वर्षापछि आएको बाढ़ीले उक्त क्षति पुर्याएको हो। र आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा आधी घुप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी भेगमा मुसलधारे पानी पर्ने सम्भावना छ। राति पनि बागमती, गण्डकी, कर्णाली र लुम्बिनी सँगै सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, म्याग्दी, तनहुँ लगायतका विभिन्न जिल्लाहरूमा ठूलो पानी परेको थियो। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: के तपाईलाई पाइल फुस्रा फिसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर।

0: अमर पथ हाट बजार लाइन में रहेको विगत 50 वर्ष देखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
0: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू,
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि
10: समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
0: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825 62 023, 98 478 1617 र 98 478 35 643।

0: बनाउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सरसेटमा आइसकेको छु। फरकबार फरक परिवेश अनि इन्द्रणीको श्रृंखला र इन्द्रणीको श्रृंखला अन्तर्गत आज रमाइलो शुक्रबार हो र रमाइलो शुक्रबारमा अतिथिसँगको अन्तरंग कुराकानी यहाँले सुन्न पाउनुहुन्छ र आजको शुक्रबारको यो सुमधुर बसाईमा पनि एकजना लोकदोहोरी गायिकाको साथमा म उपस्थित भइसकेको छु र आज विशेष गरी मसँग इन्द्रणीको बसाईमा हुनुहुन्छ विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत रूपमा हुनुहुन्छ र विशेष गरी हामी दोहोरी साँझका दोहोरी गीतका कुराहरू गर्छौं। जब जब दोहोरी साँझका कुराहरू आउँछन् होइन त्यसपछि आउने नाम भनेको चाहिँ देवी हमाल हो, किनभने उहाँले चाहिँ दोहोरी साँझ सञ्चालन र सञ्चालिकाको क्षेत्रमा उहाँ पहिलो व्यक्ति हुनुहुन्छ जसले दोहोरी साँझको चाहिँ शुरूआत गर्नुभयो र आज काठमाडौँ मात्र नभएर देशैभर दोहोरी साँझहरू खुलेका छन् र दोहोरी साँझहरू कलाकारको एउटा पाठशालाको एउटा स्कूल बनेको छ। त्यही पाठशालाको शुरूआत गर्ने देवी हमाल जसले धेरै गीतहरू सांगीतिक बजारमा ल्याउनु भएको छ र आज म उहाँसँग कुराकानी गर्दैछु र यतिखेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँले रेडियोमा त सुनिरहनु भएको छ, सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट सुन्दै गर्दा सल्लाह सुझाव र प्रतिक्रियाहरू चाहिँ दिन नभुल्नुहोला है, किनभने कलाकार र संचारकर्मी भनेको चाहिँ जहिले पनि तपाईँको गाली होस् अथवा ताली होस् त्यो आइदियो भने चाहिँ सहज हुन्छ र अगाडि बढ्न पनि सजिलो हुन्छ। ती कारणले गाली पनि ताली पनि चाहिँ पचाउन सक्ने क्षमता कलाकारमा छ। यति राम्रो छ भने ल ठिकै छ केही गरौंला, होइन भने सुधार गर्नुपर्नेछ भने ल धन्यवाद भन्न चाहिँ हामी भन्छौ। अब ढिला गर्दिन म यतिखेर चाहिँ देवी दिदीलाई इन्द्रणीको श्रृंखलामा स्वागत गर्छु।
1: एकदमै धेरै धन्यवाद, एकदमै धेरै धन्यवाद भाइ। यो इन्द्रणी रेडियो काठमाडौँ
0: 92.92
1: पनि एकदमै धेरै मुरी मुरी धन्यवाद। म आज यसैमा आउन पाएको छु, आउँदा पनि धेरै गर्व लागेको छ। भाइसँग धेरै अगाडि चाहिँ हाम्रो अन्तर्वार्ता यस्ता कुराकानीहरू भएको थियो र फेरि धेरै पछि भाइसँग आएर आज चाहिँ यहाँ कुराकानी गर्न पाउँदा एकदमै आफूलाई धेरै ठूलो भाग्यवानी सम्झेको छु।
0: एउटा लोकप्रिय सँगै स्थापित कलाकारसँग कुराकानी गर्न पाउँदा चाहिँ हामीले नेपाली लोकदोहोरीको क्षेत्रको अन्तर्मनका कुराहरू चाहिँ थाहा पाउन सक्छौं होइन, र अहिलेका भाइ बहिनीहरूले पनि दिदीहरूबाट सिक्न जरूरी छ कि अहिले पछिल्लो समय दोहोरी गीत संगीतको क्षेत्रमा विकृति आयो, विसंगति आयो, अनि दोहोरी साँझकै क्षेत्रमा पनि धेरै कुराहरू बजारमा आउँछन्। अब यी कुराहरू चाहिँ दिदीहरू जस्तो एउटा स्थापित कलाकारबाट आम श्रोता अनि दर्शक नेपाली गीत संगीतलाई माया गर्नेहरूले चाहिँ थाहा पाउनु भयो भने केही सुधार गर्न पनि सहज हुन्छ भन्ने लागेर हामी यसरी अन्तरङ्ग कुराकानीमा बस्छौं। अब के छ दिदी, अब तिज आउँदैछ, सबैभन्दा पहिला त नारीहरूको महान पर्व हरितालिका तिज आउँदै गर्दा अब कलाकारहरू पनि व्यावसायिक रूपमा पनि अगाडि बढ्नुहुन्छ जसका कारण चाहिँ विभिन्न खालका कार्यक्रमहरूको लागि चाहिँ व्यस्त रहने अबको समय हो। यो तिजका सन्दर्भ अनि यो तिजलाई कोसेली के छ, सुरुवातमै यो कुराहरू जोडाउन।
1: तिजलाई कसैले त छ मसँग होइन, असाध्यै मौलिक असाध्यै शब्द पनि त्यस्तै साँच्चीकै युवाहरू पलायन भएर विदेश गएको कारणले गर्दा घरमा बुवा मुवा एक्लै बस्नु परेको अवस्था भएको भएर मैले त्यसलाई चाहिँ मध्यनजर गर्दै तिजको लयमा ढालेको छु। एउटा छ तिजको गीत, त्यही गीत
0: गीतको बोल चाहिँ के छ,
1: किन आउँछ पापी तिजा,
0: किन आउँछ पापी तिजा, कस्तो खालको गीत भन्नु, यहाँले भन्नुभयो अलिकति परदेशका कुराहरू पनि छन्, घरदेशका कुराहरू पनि छन्,
1: एकदमै एकदमै,
0: अनि त्यसपछि तिज भन्ने बित्तिकै चाहिँ एउटा नारीहरूको लागि चाहिँ एउटा सुख दुःख जे भए पनि होइन गीत संगीतका माध्यमबाट व्यक्त गर्ने र ती कुराहरू चाहिँ प्रत्यक्ष भन्न नसक्दा पनि गीतको माध्यमबाट भन्दै गर्दा ती कुराहरू चाहिँ परिवारमा थाहोस् समाजमा थाहोस् भन्ने एउटा सन्देश नै दिइन्छ होइन।
1: यो यो यो गीत चाहिँ एकदमै भन्ने भने बुवा मुवा प्रति समर्पित छ यो गीत चाहिँ, विशेष गरेर दाजुभाइले चाहिँ बुवा मुवालाई नहेरिकन बुवा मुवालाई यत्तिकै छोडिदिएको भएर मैले चाहिँ छोड्न हुँदैन, बुवा मुवा भनेको जिउँदो देउता हुनुहुन्छ भनेर मैले चाहिँ यो गीत मार्फत चाहिँ दाजुभाइलाई चाहिँ सन्देश दिनको लागि निकालेको छु। किन आउँछ पापी तिज बाउ नहुने छोरीलाई सम्झी सम्झी रुनु पर्यो सधैँभरिलाई यहाँलाई गीत गाएर नि सुनाउँछु देवी अमल अफिसियलमा युट्युब च्यानलमा गएर सबैजनाले हेरिदिन पनि अनुरोध
0: गर्छु अब दिदीले भन्दै गर्दा तीज आउँदैछ यो तीजको कोसेली आम श्रोतालाई त यहाँले ल्याउनु भएको छ असाध्यै मार्मिक मन छुने होइन एउटा पारिवारिक कथामा आधारित यो गीत बजारमा आउँदै गर्दा यो अहिले पछिल्लो समय विकृत भित्राउनेहरूको लागि पनि झापड हो नि होइन यो गीत
1: बुझे पा अनि अहिलेकाले जानी जानी पनि धेरैले रङ गर्नुभएको छ यो मैले पोइन्ट नोटिस गरिरहेको छु उहाँहरूले नजानेर होइन कि अब यतिकै हिँड्न जान्नु
0: भएको छ
1: एकदमै त्यति हो त्यति हो त्यति हो अरू केही पनि होइन जतिले चाहिँ जुन तरिकाको चाहिँ एउटा भनौँ न समाजमा पस्नै नसक्ने गीतहरू गर्नुभएको छ यो चाहिँ उहाँहरूले चाहिँ त्यही भ्युजको लागि मात्रै हो न त्यसमा सन्देश छ न त्यसमा चाहिँ एउटा पारिवारिक कथा व्यथा छ न समाजमा बसेर हेर्न मिल्छ त्यसलाई चाहिँ गीत भन्न मिल्दैन है भाइ त्यसलाई चाहिँ गीत भनिँदैन
0: सस्तो लोकप्रियताको लागि भ्युज बटुल्न र केही स्टन्ट गर्नको लागि मात्र त्यो गर्नु भएको छ त्यो दिगो हुँदैन नि त दिदी होइन किनभने सदाबहार बन्दैन आज 20 वर्ष अगाडि 25 वर्ष अगाडि 30 वर्ष अगाडि दिदीले गाउनुभएका गीतहरू आज पनि कालजित
1: जस्तै
0: आज पनि विभिन्न अन्तर्वार्ता स्वहरूमा दिदीहरूलाई बोलाएर ती बेलाका कुराहरू सोध्नेदेखि लिएर ती कुराहरू बुझ्नेदेखि लिएर अनि ती समयका गीत र आजका गीतका बारेमा तुलना गर्न सकिन्छ नि तर त्यस्ता खालका विकृत ल्याउने गीतहरू चाहिँ सस्तो लोकप्रियताको लागि छेनिक रमाइलोको लागि ल्याउँछन् त्यसले चाहिँ समग्रलाई चाहिँ एक किसिमको असर गर्छ
1: एकदमै धेरै असर गर्छ एकदमै धेरै असर गर्छ मलाई झन् अझै विशेष असर मलाई गर्छ किनभने सबैजनाले दोहोरीकी आमा होइन नेपालमा दोहोरी साँझ जन्माउने नेपालकी पहिलो महिला त्यति ठूलो महत्वपूर्ण भिजन ल्याएर पस्किने महिला नट अ जोक होइन त्यो बेलामा काठमाडौँ जस्तो ठाउँमा आएर एक किसिमले हाम्रो नेवार समुदाय मात्रै हुनुहुन्थ्यो होइन सुन्दरालाई लक्षित किन गरियो भने होटल होटल पुकारबाट पुकार होटल हो अनि एउटा अन्डरग्राउन्ड चाहिँ रुम थियो त्यो रुमबाट चाहिँ हामीले स्टार्ट गर्यौँ
0: अब अलिकति यो दोहोरी साँझकै कुरा आयो तपाईँ नेपालका दोहोरी साँझकै आमा सबैले भन्छन् हामीले पनि भनिरहेका छौँ होइन सायद त्यो बेलामा तपाईँले त्यो कन्सेप्ट नल्याउनु भएको भए अथवा तपाईँले त्यो एउटा शुरूआत नगर्नु भएको भए सायद आज खुल्न त खुल्थ्यो होलान् पछि खुल्थ्यो होलान् त्यसको महत्व अर्कै खालको हुन्थ्यो होला तर जुन महत्वको साथमा यहाँले सञ्चालन गर्नुभयो त्यो बेलाको अलिकति कठिनाई अप्ठ्यारा होइन छ नि त दिदी छैनन्
1: किनभने
0: त्यहाँमाथि पनि कला क्षेत्र महिलाको लागि हेर्ने नजर फरक त्यहाँमाथि महिलाले दोहोरीसँग सञ्चालन गर्दा होइन त्यहाँमाथि फेरि ती समयमा त चुल्ठे मुद्रे हरेकलाई पनि हिर्जाउनु पर्ने अवस्था यी यावत कुराहरू थियो नि त त्यहाँमाथि अनि छोरी दोहोरीमा गाउने त्यति किन चाहिँ राति गएर चाहिँ गीत गाउनु पर्यो यो रात्रिकालीन व्यवसाय गर्ने छोरीहरूको काम होइन
1: त्यो कुरा चाहिँ फर्स्ट अफ अल त मेरो बुवा आज यहाँ धरतीमा होइबक्सिन्न त्यही पनि उहाँलाई स्मरण गर्ने उहाँको देन हो उहाँको उहाँले दिएको बाटोमा म हिँड्या हो मेरो बुवा आफैमा चाहिँ वाद्य वादक नचरी नाच नाच्ने अनि गीत पनि गाइसिन्थ्यो श्लोक पनि भन्सिन्थ्यो होइन त्यो भएर मैले बुवाबाट प्रेरणा पाएँ हो खास चाहिँ अनि बुवाले चाहिँ छोरीलाई पनि उहाँको नजर चाहिँ एकदम बुवाले दिएको बाटो बुवाले चाहिँ मलाई दुइटै मात्रै कुरा भन्छन्थ्यो रङ र राइट आफूले छुट्याउने हो कसैले रङ भनिदिँदै पछि लागेको
0: होइन कसैले सही छ भन्दैमा सही हुनेवाला पनि छैन
1: छैन
0: सबैभन्दा ठुलो कुरो मेरो मन के छ म कस्तो छु होइन भन्ने कुरामा आफू निडर भइयो भने चाहिँ दुनियाँको पछाडि लाएर काम छैन
1: छैन
0: त्यही कुरा चाहिँ बाबाले भन्नु
1: त्यो त्यो भन्छन्थ्यो भनेर पठाइसकेको थियो म त फर्स्ट पहिला त म साथीहरूसँगै आएँ भागेर दिदीहरूसँग म तनहुँबाट काठमाडौँ आउँदा त त्यही पनि नेपाल जाने भन्दा रहेछ टाढा रहेछ नि त त्यतिखेर
0: होइन टाढा थियो किनभने आजको जस्तो सबै सेवा सुविधाहरू थिएन नि त होइन एउटा राजमार्ग खोलेको थियो बस चल्थ्यो होइन तर त्यहाँबाट आइसकेपछि यो त बिरानो सहर हो नि त होइन
1: एकदम
0: नेपाल बिरानो नेपाल होइन बिरानो सहर आइयो के गर्ने कसो गर्ने अन्ध सबै कुराहरू छ
1: काहाली लाग्ने कुराहरू छन्। काहाली त्यति बेलाको कुरा सम्झिँदा त्यतिखेरको चाहिँ जुन तरिकाको चाहिँ अब केटी मान्छे प्रति हेर्ने एउटा नजरिया थियो
0: बाबाकै
1: कुरामा अनि उहाँले त्यसो भन्छन्थ्यो अनि मैले त्यहाँ जे गर्दा पनि झट्ट मेरो बुवा अगाडि आइबक्सिन्थ्यो अनि त्यसपछि मैले यो गर्न हुन्छ यो गर्न हुन्न भनेर म आफै एकदमै सतर्क हुन्थे र त्यही अनुसारले चल्थे
0: र चले दोहोरी शुरूआत गर्दै जुन पुकार होटल दोहोरीमा परिणत भयो
1: होइन
0: त त्यसपछि त्यो बेलामा तपाईँले शुरूआत गर्नुभएको त्यो दोहोरी साँझ आज विश्वव्यापी भएको छ
1: होइन
0: त अब त्यो बेलामा तपाईँलाई साथ दिने साथहरू पनि थियो होला नि त एक्लै त हरेक
1: त्यो होटल उपलब्ध गराउने दाई छाई मुक्ति गुरुङ हजुर जहाँ भए पनि मेरो दशमलाले दशमला जोडेर नमस्कार छ दाई जहाँ भए पनि सुखी रहनु खुसी रहनु ती मेरा दुईजना भदा कत्रा भए होइन भाउजू के हुनुहुन्छ सबैलाई मेरो एकदमै नमस्कार उहाँले त्यो होटल नदिनु भएको भए उहाँले चाहिँ मलाई अझ के भन्नुहुन्थ्यो भने सानो भाइ भन्नुहुन्छ किनभने मेरो एटिट्युड होइन मेरो त्यो जुन बिहेभियर केटी टाइपको थिएन त्यो नभएको कारणले मैले अर्को एउटा नाम पनि पाएको छु अहिले भनौँला त्यो नाम पनि बडो गजबको पाएको छु तर थाहा थिएन के मरिसन मलाई यो नाम यो भनेको चाहिँ यो हो भनेर चाहिँ मलाई थाहा थिएन
0: अब स्वभाव तपाईँको फरक भएको कारणले छोरा छोरा व्यवहार हुन्थ्यो भनौँ न
1: ठ्याक्कै भने कोही कोहीले त कोही कोहीले त मलाई ठ्याक्कै पनि भन्नुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद अब उहाँहरूको नजर चाहिँ म प्रति अब भनौँ न किसिमले केटाले केटीलाई हेर्ने नजर सायद अर्कै हुँदो होला त्यो परम्परादेखि चलेको ऊ नै हो तर मेरो थिङ्किङ मेरो त्यो सोच विचार नै त्यसरी गएन नजाँदा चाहिँ मलाई दुईजना उहाँहरू दिल्ली बजारमा छ उहाँहरूको घर म नाम चाहिँ भन्दिनँ गाडी पनि छ मर्सिडी कार लिएर आउनुहुन्थ्यो होइन
0: त्यो बेलामा
1: त्यस्तो मर्सिडी कार चाहिएको त मर्सिडी नै त होइन तर त्यस्तो कार चढेर आउनुहुन्थ्यो उहाँहरूले चाहिँ मलाई चाहनु भएको रहेछ उहाँहरूको रिक्वेस्ट मैले नमान्दाखेरि अर्को साथीको मुखबाट चाहिँ मैले छ नम्बर भन्ने एउटा छ नम्बर भन्नुभयो म
0: छ नम्बरको रहस्य छ
1: आज भोलि सम्झिँदा त मैले मेरो बेबी जन्मेर यति धेरै पछि थाहा पाएको कुरा हो कि त्यो छ नम्बर भनेको यो रहेछ भनेर त्यसपछि अनि त्यसपछि बेबी ठुलो भइसकेर अनि पछि अनि त्यसपछि चाहिँ लास्टमा अनि कुरामा कुरा चल्दाखेरि अनि त्यसपछि
0: आफ्नो सन्तान ठुलो भइसकेका थिए भनौँ न
1: अनि ठुलो भइसकेका थिए अनि त्यही थमेलतिर जाने एउटा के प्रोग्राम थियो र आज ओपनिङ हजुरकै बाहुलीबाट रिबन काट्नुपर्छ है देवीजी भनेर भने भन्नुभयो दुई तिनजनाले अनि हुन्छ सर भने त्यसपछि अर्कोले त्यतातिर त पुरै छ नम्बर हुन्छन् भनेपछि म त पुरै साथमा नि छ नम्बर भनेको थाहा
0: नै
1: थिएन बल्ल छ नम्बर भनेको त त्यस्तो तरिकाले भन्दा रहेछ नि क्या बिचरा मलाई थाहा नै थिएन म
0: परेर
1: म त अब
0: थमेलतिरका कुरा गर्दा फेरि छ नम्बरको कुरा त्यही आइहाल्यो होइन आइसकेपछि तपाईँले थाहा पाउनु भयो
1: बल्ल चाहिँ ए छ नम्बर भनेको यस्तो व्यक्तिलाई भनिदो रहेछ यो कारणले भनिदो रहेछ भन्ने चाहिँ मैले त्यति खेर
0: रमाइलो खालको दिनुभएको रहेछ खै जे भयो तपाईँको बेबी भयो होइन त्यसपछि थाहा पाउनु भयो होला नि त
1: होइन मैले त्यो उहाँहरूले उहाँहरूसँग म उहाँहरूले भनेको कुरा नमानिदिएर उहाँहरूले चाहेकोमा नगइदिएर रिसाएर दिनुभएको नाम रहेछ तर म त मैले त के सोचेँ भने छ नम्बर पनि त राम्रै नाम त होला मैले यति
0: काम
1: यति धेरै काम
0: भनेर अहिले त्यो खालको हामी अनादर गर्न चाहँदैनौ
1: अनि त्यति धेरै चाहिँ काम गरिरहेको छु त्यही भएर छ नम्बर पाएको होला भने म आफूप्रति प्राउड भए नि त
0: गर्व फिल भयो
1: एकदम पछि गएर त होइन उहाँहरूले मलाई गाली
0: थाहा भयो कि रिबन काट्ने क्रममा त्यहाँ त यस्तो हुन्छन् भनिसकेपछि तपाईँले भेउ पाउनुभयो
1: बल्ल
0: बल्ल
1: बल्ल
0: धेरै वर्ष बितिसकेको थियो पक्कै पनि हो. अब यसरी 2054 सालमा तपाईँले स्थापना गर्नुभएको दोहोरी आज देशभरि छ,
1: विश्वव्यापी
0: छ,
1: अमेरिकामा पनि दर्ता भयो अस्ति
0: भइसक्यो. अब आज दोहोरी साँझका सञ्चालकहरू के भन्नुहुन्छ?
1: खै के भन्नु,
0: धेरैलाई भेट्नुहुन्छ नि तपाईँसँग कुराहरू हुन्छ जीवन. तपाईँ हरेक कुराहरूको शुरूआत गर्ने एउटा व्यक्ति हुन्छ, जसरी लोकदोहोरी गीत प्रतिष्ठान नेपालको अमर विरय गुरुङले स्थापना गर्नुभयो होइन. अब दोहोरी साँझको क्षेत्रमा त तपाईँलाई हेर्ने नजर, तपाईँलाई राख्ने नजर, दोहोरी व्यवसायहरूले त सबैभन्दा माथि त देवी हमालाई राख्नु पर्ने हो नि, के छ अवस्था?
1: खै उहाँहरूले फुर्सद पाउनु भएको छ, उहाँहरूले फुर्सद पाउनु भएको छैन होला, सायद फुर्सद पासिराख्नुहुन्छ होला.
0: तर त्यो बेला ढिला भइसक्छ नि दिदी.
1: तर यस्तो छ, जसले पनि
0: तपाईँ त एउटा इतिहास बनिसक्नु भयो, तपाईँलाई कुनै मतलब छैन, किनभने नेपालमा दोहोरी शुरूआत गर्ने को हो त भन्दाखेरि सञ्चालिकाको हिसाबमा र पहिलो दोहोरी साँझ सञ्चालनको हिसाबमा देवी हमाल त आइ नै हाल्नुभयो होइन. त्यो इतिहास मेटेर कहिले पनि मेटिँदैन, त्यो किनभने त्यो एउटा युगले सम्झने कुरा हो. आज सबैले त अनुभव गर्नुभएको छ होइन, अनि दोहोरी चलाउने दोहोरी साँझ सञ्चालकहरूले पनि त्यो कुन नजरले हेर्नुपर्छ भन्ने कुरा उहाँहरूले पनि बुझ्नु भएको होला. अब कतिलाई त नयाँ नयाँ हुन्छ, थाहा नभए पनि हुनसक्छ होइन. अब भनिदिनेले भनिदिनु पर्यो, त्यो अवस्था भयो भनेदेखि चाहिँ किनभने इतिहास कहिले पनि मेटेर मेटिँदैन के, ती कुराहरू चाहिँ हरेक ठाउँमा हरेक कुराहरूको हेक्का राख्न जरुरी छ.
1: हो, राख्नै होइन, राख्नै पर्छ हजुरले. मैले भनेछु मान्छेलाई, मैले भन्ने के गर्छु भने नि, ए बाबा जिन्दो हुँदा झेल हजुरले गरेको काम, चन्द्रमणि गौतमले गरेको काम राम्रो छ भने राम्रो भनिदिनु सक्नु पर्यो कि, त्यो छाती त्यो चाहियो क्या हामीसँग. र होइन नराम्रो छ भने, ए सर तपाईँले गरेको काम नराम्रो छ है भनेर उहाँलाई सतर्क बनाउनु सक्नु पर्यो. त्यो खालको चाहिँ मान्छेसँग चाहिँ एउटा के भन्छ त्यसलाई, आँट चाहियो कि सास चाहियो. ए मरिसकेपछि त्यो रिप दिएर फलाना धा खानुहुन्थ्यो, फलाना धा सुत्नुहुन्थ्यो, उहाँको बेड यस्तो थियो, उहाँ यो गर्नुहुन्थ्यो, नथिङ नथिङ नथिङ. मलाई त्यो चाहिँदै चाहिएन. सक्नुहुन्छ तपाईँको खुल्ला हृदयले हाँसी हाँसी मलाई स्वीकार्नुहोस् मैले गरेको योगदानलाई, हो फलानाले गरेको योगदान यो थियो भनेर त्यो योगदानको कदर गर्नुहोस् होइन. सक्नुहुन्न, मलाई मरेपछि रिप दिन पनि पर्दैन, म अब यही रेडियोबाट भन्दैछु के परेन के, मरेपछि मरे मरे सिद्धियो. सगरमाथा कति पटक चढेसँगको नो म्याटर क्या, फर्स्ट टाइम को चढ्यो भन्नेसँगको म्याटर हो क्या, बुझ्नु भएन.
0: पक्कै पनि
1: त्यसलाई प्रायोरिटी दिन सक्नुहुन्छ, खुलेर दिन सक्नुहुन्छ र दिनुपर्छ. हाम्रो नेपालमा यति संघर्ष गरेर आएको एउटा लेडिज हो, त्यो बेलामा आएर आज हामी
0: व्यवसाय गरेर धेरैलाई रोजगार दिएर बस्न सकेका छौँ. दोहोरी गीतहरूको संरक्षणको लागि अहिले तपाईँलाई दोहोरी साँझ भनेर त कलाकारको पाठशाला हो नि त,
1: एकदमै
0: महासागर त्यहाँ गएर चाहिँ आफ्नो कलालाई ननिखारिए राम्रो कलाकार बन्न सक्दैन. आज स्थापित भएका बहुचर्चित कलाकारहरू पनि साँझमै बसेर गीत गाएरै होस् अथवा वाद्य वादन बजाएर किन नहोस्, त्यहाँ सहयोगी भएर किन नहोस्, त्यहाँ गएर निखारिएर मात्र कलाकार बन्नु.
1: एकदम एकदम सबैले छातीमा हात राखेर मम भन्नु होला है प्लिज. हजुरहरूले मलाई नसम्झिराख्न चाहे पनि र यसलाई हामी मेटाउँछौँ भन्दा नि म मेटिन्न है, यो कुरालाई पनि नोटिस गर्नु होला. र सबैजनाले छातीमा हात राखेर ओहो साँच्चै उहाँले खोलिदिएको पाठशाला चाहिँ साँच्चैकै महासागर रहेछ र आज हामी यो ठाउँमा पुग्न पायौँ भनेर गर्व गर्नु होला. यो मेरो यहाँहरूप्रति एउटा के भन्छ त्यसलाई सुझाव सल्लाह अनि भाइ बहिनीलाई यो
0: सन्देश
1: आज आज अरू अन्त जानै परेन, हामी अन्त नगइकन के भन्न सकिन्छ भने, जस्तै आज हाम्रो लोकगीत प्रतिष्ठान नेपाल भनेर हामीले एउटा भवन बनाइरहेको छ,
0: राष्ट्रिय
1: लोकदोरी
0: काठमाडौँमा
1: छ.
0: अहिलेको अध्यक्ष रिता थापा मगर
1: एकदमै महिला हुनुहुन्छ, उहाँहरूले पनि नोटिस गर्न सक्नुपर्छ एकदमै मजाले खुल्ला भएर. आज हामीले त्यो लोकगीत प्रतिष्ठान नेपालको नाम दिइराख्दा अनि हामीले एकजना कलाकार पश्चिमबाट एकजना कलाकार पूर्वबाट ल्याएर काठमाडौँमा लोकदोहोरी प्रतिष्ठान नेपाल भन्ने संस्था जन्माइराख्न पोसिबल थियो कि थिएन, थियो कि थिएन
0: प्रश्न त्यहाँ छ.
1: हौ त्यो कुरालाई नि उहाँले नोटिस गर्न जरुरी छ एकदमै.
0: कतिको सन्तुष्ट हुनुहुन्छ? किनभने जब जब प्रतिष्ठानको चुनाव आउँछ, पहिलो महिला अध्यक्ष पाउँदै गर्दाखेरि चाहिँ महिला दिदीबहिनीहरूको हकितका लागि त पक्कै पनि रिता लड्छिन् भन्ने त धेरैलाई थियो,
1: एकदमै
0: त्यो अनुरूप उहाँले त्यो काम गर्न सक्नुभयो अथवा सक्नु भएन? तपाईँ एउटा वरिष्ठ लोकदोहोरी गायिका, दोहोरी साँझको पहिलो सञ्चालिका, तपाईँको नजरमा नम्बर दिनु पर्यो भने कसरी दिनुहुन्छ होला भन्नुहोस् न? होइन, छ नम्बरका कुरा आए भन्नुभयो, छ नम्बरको परिभाषा त धेरै पछि तपाईँले थाहा पाउनु भयो नि त। अब अहिले चाहिँ साँच्चै हामी त एक दुई तिन पाँचको छ नम्बर नभनिकन हामी एक दुई सिरियल नम्बरै दिँदैछौँ दिदीलाई।
1: होइन, यस्तो छ यस्तो छ, सबभन्दा जोसुकैले जहाँसुकैबाट जेसुकै गर्दा पनि कसैलाई नमारिकन, कसैको कुभलो नचिताइकन, कसले राम्रो गराएछ कसले नराम्रो गराएछ भनेर त त्यो गरिमै पदमा बसेको व्यक्तिले छुट्याउने कुरा हो, त्यो छुट्याउन सक्नुपर्छ। अब उहाँहरूले अब छुट्याउनै बाँकी छ कि होइन, खै आजको मितिसम्म त हामीले उहाँहरूलाई भोट दिएर पठाएकै हो, त्यो स्थानमा बनाएकै हो, महिला हुँदा हामीलाई यति यति हामी गर्व यति, म त साँच्चै कि म खास त्यही भएर नै हो कि त्यस्तो लाग्छ मलाई, त्यारिता थापा गइराख्दा म त्यहाँ छु भन्ने मलाई फिल हुन्छ।
0: तपाईँ त त्यहाँमाथि फेरि आजीवन सदस्य पनि हुनुहुन्छ,
1: आजीवन सदस्य पनि,
0: त्यति मात्र नभएर
1: भवन बनाउँदा, भवन बनाउँदाखेरि पनि म भवन बनाउँदा पनि मैले आफ्नो प्राइभेट तरिकाले पनि
0: त्यहाँ
1: सहयोग गरेका छु। अनि हाम्रो स्वर्गीय भइसक्नु भएको रविन्द्र अधिकारीज्यू, उहाँको उहाँ हामी रिलेटिभ हो, हाम्रो फ्यामिली ऊ छ, अनि त्यतिखेर
0: तत्कालीन
1: हो, एकदम एकदम म उहाँको चाहिँ आफ्नै मान्छे भएको भएर उहाँले चाहिँ के भन्नुहुन्थ्यो भने ल हजुरलाई हजुर म त्यसैमा मिसाएर दिन्छु भनेर
0: मलाई
1: त्यही चान्सन मोर देन 5 लाख जति गर्नुभएको थियो होला
0: त्यो बेलामा,
1: त्यो बेलामा गर्नुभएको थियो,
0: ठुलो सहयोग हो नि,
1: ठुलो सहयोग हो। 5 लाख चाहिँ उहाँले, फेरि पछि हजुर पनि बुहारी, मलाई बुहारी भन्नुहुन्छ, बुहारी पनि कलाकार भइरहेको नाताले र मेरो बुहारी चाहिँ एकदमै अग्रज गायिका भएको नाताले चाहिँ मैले फेरि त्यति तपाईँ भनेर थपिदिनु भएको थियो।
0: ल, अब चाहिँ एउटा हामी पञ्चेबाजा सुनौ जस्तो लाग्यो, कुराकानीको क्रमलाई हामी अगाडि जोड्छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साथ दिइरहनु भएको छ, देशैभरका 120 भन्दा बढी रेडियोबाट इन्द्रणी प्रसारण हुँदै गर्दा ती रेडियोमा रहेर हाम्रा साथीहरूले यो आवाजलाई दूरदराज कुना कन्दा रस्ती बस्तीसम्म आज देवी हमाल र चन्द्रमणिको आवाजलाई पुर्याइरहनु भएको छ, हामीलाई
1: स्वास्थ्य जस्तो ठुलो कुरा लाइफमा केही पनि छैन,
0: जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ भन्ने छ,
1: हाँस्नु मन लाग्छ कि छैन भन्नुहोस् त, जो हाँस्छ नि त्यो चाहिँ धेरै बाँच्छ।
0: त्यही भएर हाम्रो मलाई चाहिँ लाग्छ देवी हमालमा कुनै पनि त्यस्ता खालका घमण्डता छैन, खुल्ला हृदय, मन लागेको कुरा जे छ फ्याक्ट भनिहाल्ने हो, रिसायनी रिसाऊ खुसायनी खुसाऊ, किनभने सत्य कुरा बोले हुन्छ,
1: सत्य कुरा बोले त्यही भएर धेरै ठाउँमा अटाउन्न नि,
0: थाहा छ,
1: धेरै ठाउँमा अटाउँदिन, मैले कालोलाई कालै भन्नुपर्छ, रातोलाई रातै भन्नुपर्छ, त्यही भएर म धेरै ठाउँ अटाउँछु।
0: त्यो तपाईँको इमान्दारिता हो, यसलाई इमान्दारिता भनिन्छ है। अवश्य पनि ईशा, हामीले यतिखेर एउटा पञ्चेबाजा खाली सुन्दो भर्ने होइन र बोलको गीत सुनाउँछौ, यसलाई म्युजिक नेपाल मार्फत ल्याइएको छ युट्युब चाहिँ, होइन त, त्यसपछि खुमन अधिकारीले स्वरमा साथ दिनुभयो, यतिखेर अब ढिला नगरिकन यो पञ्चेबाजा दिदीको हामी सुनाउँछौ।

0: देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा पृष्ठभूमिमा पञ्चे बाजाको यो पञ्चे बाजा बजिरहेको छ. पञ्चे बाजा यो सर्वत्र बजारमा छ र आजको हाम्रो अतिथि देवी हमालले गाउनु भएको साथमा खुमन अधिकारीको पुरूष आवाज रहेको छ. देशैभरका 120 भन्दा बढी रेडियो स्टेशन सामाजिक सञ्जालमा फेसबुकमा छौं, टिकटकमा छौं, नेपाली पात्रो हाम्रो पात्रोमा मजाले यहाँले सुनिरहनु भएको छ. अनि घरदेश परदेश जहाँ जहाँ हुनुहुन्छ ती ठाउँहरूमा बसेर चाहिँ साथ दिइरहनु भएको छ. उकाली ओह्राले भन्ज्याङ चौतारी गरिरहनु होला. बिहानको समय घाँस ताउरो हुन्छ नि त गाउँ बस्तीमा, होइन? अनि त्यसपछि अब शहर बजारमा व्यस्त हुनुहुन्छ, कता कता कामको सिलसिलामा जाने आउने क्रमहरू भइरहेको होला. कति साथीहरू गन्तव्यसम्म पुग्नको लागि तल्लीन यात्रामै हुनुहुन्छ. परदेशमा रहने साथीहरू अब ड्युटी अनि त्यसपछि रूम, होइन, अनि गीत संगीत सुन्ने आनन्द लिने त्यो मजा त छँदै नै छ. र यही क्रममा आज देवी हमालसँगको यो भलाको शैलीलाई यहाँले सुनिरहनु भएको छ. हामी कुराकानी गरिरहेका छौँ. दिदी, अब पञ्चे बाजा त हामीले सुनायौं, होइन? पञ्चे बाजा असाध्यै रमाइलो लाग्छ अनि नाचौं नाचौं लाग्छ कि. कहिलेकाहीँ यो बिहेको सिजन नहुँदा पनि, लगनको महिना नहुँदा पनि गीत सुन्दा चाहिँ नाचौं नाचौं लाग्छ. त्यहाँमाथि पनि यो असाध्यै राम्रो पञ्चे बाजा यहाँको आवाजमा थियो, होइन?
1: खुमन अधिकारी भाइको
0: आवाज छ अनि तपाईँको हो, हामीले सुनाइसकेका छौँ. अब अलिकति दिदी, हामी कुराकानीकै क्रम गर्दै गर्दाखेरि धेरै प्रसंगहरू त हामीले जोडिसकेका छौँ, होइन? मनन गर्ने ती कुराहरू मनन गर्नुभयो भने पक्कै पनि त्यो इतिहास मेटिँदैन भोलिका दिनहरूमा. आज तपाईँले जुन स्थानहरूलाई दिनुभएको छ, भोलि तपाईँलाई दिने स्थान पनि त्यही नै हो कि, होइन? त्यसैले यी कुराहरू चाहिँ अहिले जहाँ जहाँ रहनु भएको छ उहाँहरूले बुझ्न जरुरी छ. गलत त मैले भन्न नि दिदी,
1: यो सही कुरा हो, किनभने भोलि पालो फर्केर आउँछ. हाम्रो जिन्दगी चर्खा जस्तै हो, घुमिफिरी त्यही ठाउँमा हामी ठोकिन आउँछौ. त्यतिखेर पनि यही कुराले भोलि
0: अब अलिकति मैले प्रसङ्ग यो दोहोरी सासकै जोड्दै गर्दाखेरि त्यो बेलामा तपाईँसँग सहकार्य गर्ने तपाईँको बेलाका समकालीनहरू सम्झिँदाखेरि चाहिँ को को हुनुहुन्छ? आज सबै यही क्षेत्रमा हुनुहुन्छ अथवा अन्य क्षेत्र रोज्नु भएको छ कि परदेशतिर हुनुहुन्छ कि के छ?
1: त्यो बेलामा बिर्सिनै नहुने दाई, हाम्रो आदरणीय दाई बद्री प्राजुली राई हुनुहुन्छ. आज दाई उता बाहिर अमेरिकामा हुनुहुन्छ, उहाँलाई पनि यही रेडियोबाट एकदमै धेरै नमस्कार. रेडियो काठमाडौँबाट नमस्कार छ दाई, आरामै हुनुहुन्छ होला. हामी चाहिँ सहकार्य गरेर दाई म सँगै गएर सहकार्य गरेका थियौँ
0: त्यो बेलामा. अन्य तपाईँका समकालीन गायिकाहरूमा चाहिँ को को हुनुहुन्थ्यो त्यो बेलामा?
1: त्यतिखेर त केटी त म एउटा मात्रै केटी चाहिँ म एउटा सिङ्गल. केटामा चाहिँ दाईले आफै हार्मोनियम बजाउनुहुन्थ्यो अनि बद्री दाईले अनि दाईले नै गीत निकाल्नुहुन्थ्यो.
0: अरू जोडिने क्रमहरू चल्यो होला नि त त्यसपछि.
1: त्यसपछि त हेर्नुहोस्, दोहोरीले यस्तो मार्केट लियो कि त्यस्तो मार्केट त अहिलेसम्म नेपाल काठमाडौँमै केही मैले केले
0: नि राम्रै कमाउनु होला नि त. पहिलो दोहोरी होइन,
1: मेरै बाहुलीबाट धन्दै मैले 35-40 जति दोहोरी साझ ओपनिङ गर्ने अवसर पनि
0: पाउनुभयो.
1: अनि सबभन्दा गजबको कुरा चाहिँ दोहोरी साझले के दियो भनेर कोही कलाकारले भन्नुहुन्छ भने आउनुहोस् मसँग बसेर सल्लाह गरौं. अनि सबभन्दा गजबको कुरा चाहिँ दोहोरी साझले के दियो भनेर कोही कलाकारले भन्नुहुन्छ भने आउनुहोस् मसँग बसेर सल्लाह गरौं. के दिएन भनेर भन्नुहोस् कि, के दियो भन्दा नि हो त्यो दिएको दोहोरी साँझले हो. यो नभुलौं प्लिज. जो जो जुन जो जो जुन जुन ठाउँबाट आए पनि
0: संसार दियो,
1: संसार दियो.
0: तपाईँ जुन क्षेत्रमा यात्रा गर्नुभएको दोरी त्यो बेला
1: नभइदिएको
0: भए, जनमानसमा लोकप्रिय नबन्दिएको भए, होइन? गीत सङ्गीतको अन्य पनि पाटाहरू छ नि, अवस्था के छ? आज दोहोरीको अवस्था कहाँ पुगेको छ भन्ने कुरा बुझौँ न, होइन? आज हरेक फिल्महरूमा दोहोरी चाहिन्छ, हरेक आमा बुबाको लागि दोहोरी चाहिन्छ, मन भुलाउनको लागि. परदेशीहरूको साथी बनेको छ दोहोरी. आज नेपाली कला संस्कृतिको संरक्षण सम्वर्धनको एउटा पाटो बनेको छ दोहोरी, होइन?
1: दोहोरी
0: हो. त्यसैले हामी उहाँहरूलाई भन्न चाहन्छौ कि दोहोरीले आज के दिएन,
1: के दिएन, के गरिदिएन
0: भन्नुहोस्? संसार दिएको छ,
1: संसार दियो.
0: तर यही दोहोरीलाई आज होच्याउने विकृत ल्याउने कामहरू चाहिँ कसैले पनि नगरौं.
1: तर नराम्रोलाई नराम्रो पनि भन्न पाइन्छ है, त्यो पनि फेरि एकदम छानबिन गरेर भन्नु होला.
0: तर विशेष
1: गरेर दोहोरी ल्याइदिने व्यक्ति को हो त भनेर थाहा पाउनु के प्लिज.
0: क्षेत्रमा एउटा हाजिरी जवाफ प्रतियोगिता भयो भने काम
1: लाग्छ काम लाग्छ साच्चै
0: काम लाग्छ तपाईँले देवी हमाल भन्न भन्न सक्नु भएन त तपाईँ रङ हुनुहुन्छ त्यसका लागि
1: होइन
0: त
1: एकदम
0: त्यो बेलामा दोहोरी जन्माउने दोहोरी सांस्की पहिलो सञ्चालिकाको सञ्चालकको भन्दाखेरि तपाईँले एबीसीडी देवी ग्रहमा अर्को भनिदिनु भयो भने त रङ भयो नि त तपाईँले तयारी गर्नु त्यो तयारी गर्नको लागि हरेक कुरा थाहा पाउनु पर्यो ती थाहा पाउनको लागि चाहिँ यही भित्र आबद्ध रहेर यात्रा गर्नु पर्यो
1: त्यही त सबभन्दा महत्वपूर्ण कुरा के छ भने नि आज अब उपत्यका समन्वय समिति भनिरहँदा होइन त्यहाँको भाइ बहिनीहरूले त्यसो भनिराख्दा र विभिन्न व्यक्तिहरूलाई ल्याएर खातामाला लगाइराख्दा त्यही त्यही क्षेत्रमा त्यही दोहोरी जन्माउने मान्छे त्यही अगाडि छ कि तर उहाँहरूले चिन्नुहुन्न
0: कि त्यो अलिकति तपाईँको अलिकति ग्याप हुन्छ नि त्यो जेनेरेसन ग्याप भनिन्छ नि दिदी त्यहाँ चाहिँ त्यो पुस्ताले
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर

0: राख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
1: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धत्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
0: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
1: यौन उत्तेजना नहुने
0: काँप्ने बेहोश हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
1: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
0: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
2: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
3: समय बिहान 11 बजेदेखि
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर भुराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479193 र 98189
4: मध्यपश्चिम जाँच चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले निश्चित समयभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले भदौ 1 गते विश्वासको मत लिने तयारी गर्नुभएको हो। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार तथा मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरिएको छ। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको संरचना परिवर्तन हुने अवस्थामा पुगे पनि नयाँ सत्ता समीकरण अनुसार सरकारलाई पूर्णता दिने विषय भने अझ टुंगिन बाँकी रहेको छ। नेकपा एमाले र नेकपा बीच भएको सत्ता सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने सहमति भइसकेको छ। केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरण अनुसार प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडलाई अघि बढ़ाउने तयारी गरिएको छ। वैशाख 1 गतेदेखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्। जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन्। 1090 आगलागीका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पदंशका 892 घटनामा 63 जनाको मृत्यु भएको छ भने 837 जना घाइते भएका छन्। त्यस्तै 862 पहिरो गएका छन् जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। यो अवधिमा 237 बाढ़ी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ भने 68 जना घाइते भएका छन्। चट्याङ सम्बन्धी 236 घटना हुँदा 25 जनाको मृत्यु भएको छ भने 132 जना घाइते भएका छन्। जनावर आक्रमणका घटनामा 18 जनाको मृत्यु भएको छ भने 136 जना घाइते भएका छन्। आर्थिक वर्ष 2082-83 को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी 20,526 निवेदन प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधमा 161 मुद्दा दर्ता भएका थिए भने 155 जना पक्राउ परेका थिए। दर्ता भएका निवेदन मध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेन्जरको दुरूपयोगका 7,123, टिकटकका 6,776, व्हाट्सएप

0: 3105, टेलीग्राम का 1031, इंस्टाग्राम का 628, ईमेल का 114, भाइबर का 21, ईमो का 38, यूट्यूब का 64, ट्विटर का 11, गूगल का 11, ई सेवा र खल्ती र बैंक खाता र एसएमएस का 744 र संस्था सम्बन्धी 876 रहेका छन्। आर्थिक वर्ष 2081-82 मा 18926 र आर्थिक वर्ष 80-81 मा 19730 साइबर अपराध सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए। साइबर अपराधको पछिल्लो प्रवृत्ति बारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरूपयोग पनि बढ़िरहेको बताउनुभयो। उहाँका अनुसार पछिल्लो दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा विशेष गरी ब्याङ्क खाता वालेट कार्यालयबाट बोलेको भन्दै पीड़ितको खातामा पहुँच पुर्याएर ठगी गर्ने, गिफ्ट लटरी तथा पार्सल पठाएको भन्दै ठगी गर्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने प्रवृत्ति बढ़ेको छ। साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा कार्यवाही हुने गरेको छ। र नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस र अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यक भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइरहेको छ। त्यसैले व्यावसायिक सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिविल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-6601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
13: सम्पर्क फोन नम्बर 082-65-63-027
16: 98-41-68-47-46।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
17: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
18: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
22: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू,
24: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
23: सामान्य किराले खाएको दाँत भर्ने,
22: मेसिनद्वारा आरसीटी गर्ने,
23: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
22: खोल लगाउने,
23: बाङ्गो टिङ्गो दाँत मिलाउने,
22: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
23: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
22: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
24: सम्पर्क मोबाइल नम्बर 98 2 28 77 794 98 2 28 77 794।
0: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
2: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
0: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
2: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
0: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
3: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
0: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082 560 652।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

छोरीलाई मजत्र र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजुग भेट भयो नाप्ने गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्मा छम्मा।

रङ्गराशी मर माटो मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोरखा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
8: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी,
12: सुगर थाइराइड
13: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल

0: Halt.
1: मध्य पश्चिम टाइम चेक यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता। र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। नेपाल खबरमा अब पूरा खबर। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी लगिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ। उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ। यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो। लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम रहेको छ। त्यसै गरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जाल, लमजुङ, कास्की पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा समेत बाढ़ीको जोखिम छ। त्यस्तै उता अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डलेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। भेला 3 दिनसम्म चल्नेछ। यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ। देउवा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो। भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4,600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ।

0: 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो, नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका 6 सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको थियो। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजन गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिना पछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015 र 2016 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चांगलीमिथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि नै दबाव बनाएको थियो। रश्मीले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 90 मिनटमा पहिलो गोल गरेकी रश्मीले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि रश्मीले 23-29 मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मीले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मीना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मी प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082560734 र 082560138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हाड जोर्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल, एमबीबीएस एनजी एमसी कोहलपुर, एमएस बीएस एमएमयू ढाका।
2: डाक्टरद्वारा दिइने सेवाहरू,
3: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
4: हाड जोर्नी सम्बन्धी क्यान्सर भएको,
3: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
4: शरीर झमझमाउने दुख्ने सुन्निने गाँठागुटी सिल्किने,
3: बाथ युरिक एसिड हड्डी खिएको,
4: ढाड कम्मर घुँडा तथा जोर्नी दुख्ने,
3: खेलाडीहरूको चोट तथा जोर्नी सम्बन्धी समस्या।
4: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5940-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47, 082-5908-47।
11: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठीक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
16: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
18: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
19: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
18: यौन उत्तेजना नहुने,
19: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
18: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
19: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
20: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
21: समय बिहान 11 बजेदेखि।
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

कास्टिङ प्रोग्राम क्रिसिन चायमा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत कार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलइडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
10: भर्ना सम्बन्धी सूचना।
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रोल्पा सुनसहरी गाउँपालिका दुईमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। सुनसहरी गाउँपालिका दुई फलबाङका वीरबहादुर घरती मगरको घर पहिरोले पूरिएको हो। उक्त घरमा रहेकी 65 वर्षीय लली घरती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त घरमा अन्दाजी 70 वर्षका वीरबहादुर घरती मगर, उहाँकी श्रीमती अन्दाजी 65 वर्षीय सनी घरती मगर र लली घरती मगर बस्नु भएको थियो। ललीको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। त्यस्तै सुनसहरी दुईकै गिठेमा बस्ने अन्दाजी 60 वर्षीय लादे घरती मगरको घर पनि पहिरोले पूरेको छ। पहिरोले पूरिएर उहाँ पनि बेपत्ता भएको वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बताउनुभयो। बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले बताएको छ। यससँगै रोल्पाकै थबाङमा पहिरो जाँदा 10 जनाको मृत्यु भएको थियो। त्यहाँ पनि 3 जना अझै बेपत्ता रहेका छन्। राप्ती राजमार्ग अन्तर्गत सल्यानदाङ सड़क खण्डको खारखोलामा पहिरोले स्काभेटर पुरिदा चालक घाइते भएका छन्। कपुरकोट गाउँपालिका 5 खारखोलामा सड़क स्तर उन्नतिको काम भइरहेको अवस्थामा आज बिहान करिब 8:50 बजे माथिबाट आएको गिलो लेदो सहितको पहिरोले स्काभेटर पुरेको हो। पहिरोले प्र 01003 K7321 नम्बरको स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिनुका साथै सिसा फुटेको र बोनट तथा इन्धन ट्याङ्कीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। स्काभेटर चालक जाजरकोटको भेरी मालिका नगरपालिका 10 निवासी 28 वर्षीय कर्ण बहादुर कामीको काँधमा सामान्य चोट लागेको छ। उहाँलाई उपचारका लागि तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। पहिरोका कारण सड़कमा सवारी आवागमन भने प्रभावित भएको छैन। यातायात नियमित रूपमा सञ्चालन भइरहेको र हाल कुनै पनि सवारी साधन रोकिएको अवस्था नरहेको प्रहरीले बताएको छ। लगातारको वर्षासँगै मध्य पहाड़ी लोकमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि रूकुम पूर्वमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वले सूचना जारी गर्दै साउन 29 गते राति 9 बजेदेखि साउन 30 गते बिहान 10 बजेसम्म मध्य पहाड़ी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो। प्रशासनका अनुसार पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत काँडा बगर धौला पहिरा लगायतका स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान रहेकाले सड़कमा थप पहिरो खस्ने जोखिम समेत कायमी रहेको छ। सम्भावित दुर्घटना र मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रशासनले बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा जोखिम बढ़ेको बताउनुभयो। यससँगै पनि वर्षाका कारण भूमि गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको थियो। र कर्तव्यज्ञान मुद्दामा 20 वर्ष कैद सजाय तोकेपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। पक्राउपनमा रोल्पा कोडगाउँ 6 घर भई हाल दाङको भौवा बस्दै आएका 60 वर्षीय श्याम बहादुर झाँक्री रहेका छन्। रोल्पा जिल्ला अदालतको 2070 वैशाख 31 गतेको फैसलाले झाँक्रीलाई कर्तव्यज्ञान मुद्दामा 20 वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका उनलाई खोजी गर्ने क्रम दाङ प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका झाँक्रीलाई आवश्यक कानूनी कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले बताएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?

0: नमस्ते नमस्ते
1: कता हिँड्नु नि बाबु बजार तिर नि
2: अंकल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
3: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
4: लौ हेर किन नहुनु दाई हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
3: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छ
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड छोराही दाग
5: सम्पर्क मोबाइल 98478727979
6: र 98578336689

0: संगम रेडी मेरो एवरेस्ट
1: तपाईलाई पायल फुस्फुसा फिसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी खाइ नाइस अडगुरी
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।
6: नमस्कार, म झर्ना थापाको अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सराचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो भुट्टु गुट्टुको हजुरलाई सुम्पिएको छु, मेरी छोरीले दुःख नपा।
6: VFX सिनेमाज घोराई दस चौडी कुलाय दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
7: तेरो अवस्था के बाँकी थियो
8: के अरे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याओ
9: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

मा स्थानीय समुदायका महत्वपूर्ण पर्वका अवसरमा सार्वजनिक विदा प्रदान गरिएको उल्लेख छ। विदाको दिन अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अर्जुन भट्टचन्दले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भाइल र रेबिज विरूद्धको 17,600 भाइल खोप काठमाण्डु टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने भएको छ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। सर्पदंशबाट जोगिन राति सुद्धा झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न डाक्टरको आग्रह रहेको छ। रोल्पा सुनसहरी गाउँपालिका दुईमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। सुनसहरी गाउँपालिका दुई फलबाङका वीरबहादुर घरती मगरको घर पहिरोले पूरिएको हो। उक्त घरमा रहेकी 65 वर्षीय लली घरती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त घरमा अन्दाजी 70 वर्षका वीरबहादुर घरती मगर, उहाँकी श्रीमती अन्दाजी 65 वर्षीय सनी घरती मगर र लली घरती मगर बस्नु भएको थियो। ललीको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनछहरी दुईकै गिठेमा बस्ने अन्दाजी 60 वर्षीय लादी घरती मगरको घर पनि पहिरोले पुरेको छ। पहिरोले पूरिएर उनी पनि बेपत्ता भएको वडादेशी कृष्ण बहादुर बुढाले बताउनुभयो। बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले बताएको छ। यससँगै रोल्पाकै थबाङमा पहिरो जाँदा 10 जनाको मृत्यु भएको थियो। त्यहाँ पनि 3 जना अझै बेपत्ता रहेका छन्। र राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सड़क खण्डको खारखोलामा पहिरोले स्काभेटर पुरिदा चालक हेते भएका छन्। कपुरकोट गाउँपालिका 5 खारखोलामा सड़क स्तर उन्नतिको काम भइरहेको अवस्थामा आज बिहान करिब 8:50 बजे माथिबाट आएको गिलो लेदो सहितको पहिरोले स्काभेटर पुरेको हो। पहिरोले P01003K7321 नम्बरको स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिनुका साथै सिसा फुटेको र बोनट तथा इन्धन ट्याङ्कीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। स्काभेटर चालक जाजरकोटको भेरी मालिका नगरपालिका 10 निवासी 28 वर्षीय करूणा बहादुर कामीको काँधमा सामान्य चोट लागेको छ। उहाँले उपचारका लागि तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। पहिरोका कारण सड़कमा सवारी आवागमन भने प्रभावित भएको छैन। यातायात नियमित रूपमा सञ्चालन भइरहेको र हाल कुनै पनि सवारी साधन रोकिएको अवस्था नरहेको प्रहरीले बताएको छ। अवस्त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराही 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 9848710030 र 9829-54555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि
15: समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल। फोन नम्बर 082562023 98478617 र 98478635।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डीप फ्रिज किन जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

बस्ती क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अवस्था गोर्खा पब्लिक हस्पिटल प्रणालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टरद्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोड्नी सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोड्नी दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोड्नी सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-594-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
16: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
17: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
17: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
16: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
17: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
16: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
18: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
16: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।
19: यो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
20: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
21: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो।

0: कोइरालाको अध्यक्षतामा काठमाण्डौको सुकेदारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढ़ीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताका जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्त प्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनछहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनछहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस वेटेरिनरी

0: डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी किकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-33-493-555।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10 15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति शुद्धा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप, मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अप्नाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, दीप खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शिरमल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेश प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामान होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825365775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोडाईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
19: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
19: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
19: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
20: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
25: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
24: हाम्रा विशेषताहरू:
25: उत्कृष्ट शैक्षिक वातावरण,
24: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
25: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
24: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
25: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू:
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
24: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
24: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
24: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
24: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
24: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
24: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
24: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
26: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
25: हाम्रा सेवाहरू:
27: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
25: सामान्य किराले खाएको दाँत भर्ने,
26: मेसिनद्वारा आरसीटी गर्ने,
25: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
26: खोल लगाउने,
25: बाङ्गो टिङ्गो दाँत मिलाउने,
26: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
25: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
26: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
28: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दान,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847779774
8: र 9857830689।
9: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त, कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौ वर्ष ढुक्क रहनुहोस्।
11: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली, जिसस रोड, घोराही दाङ।
9: फोन नम्बर 0825607788।
11: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
13: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
13: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
12: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847967487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
18: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
8: मध्य पश्चिम टाइम चेक। यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ। समितिको पहिलो बैठक समेत सम्पन्न भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको समय जोकोतमा जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरिएको हो। यो समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएको सम्झौताको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्नेछ। नेपाल सरकार र जेएनजी प्रतिनिधि बीच 2082 मंगिर 24 गते भएको सम्झौता तथा मन्त्री परिषदको 2083 असार 18 गतेको निर्णयबाट स्वीकृत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनस्थापना जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत

0: पालिकाको कार्यालय वडा कार्यालय स्वास्थ्य संस्था विद्यालय लगायत गाउँपालिका अन्तर्गतका निकायमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जनाएको हो। गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीद्वारा जारी सूचनामा स्थानीय समुदायका महत्वपूर्ण पर्वका अवसरमा सार्वजनिक विदा प्रदान गरिएको उल्लेख छ। विदाको दिन अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अर्जुन अनुज भट्टचन्दले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने भएको छ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्ध खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थालेका छन्। सर्पदंशबाट जोगिन राति सुद्धा झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागे तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न डाक्टरको आग्रह रहेको छ। र रोल्पाको फलाबाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पतिसहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलाबाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर, उहाँहरूको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले बताएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थबाङ 5 कोट 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। अवस्थ अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957
7: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: छकत्र नो इट लाइक फ्रो राशि फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: ओया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने डीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको डीआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9841720273।
15: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
16: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

18 गतिका निर्णयसँगै स्वीकृत जेनजी आन्दोलनको शहीद परिवार तथा घाइते लाख समन्वित पुनर्स्थापना जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनको प्रगति समीक्षा गर्न मुख्य जिम्मेवारी समिति हेनतक राखल समितिले प्याकेज कार्यान्वयनका लागि विभिन्न मन्त्रालय बीच आपसी समन्वय कायम गरिने वा यी समितिले आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क बिन्दुमा रूपमा काम गर्ने वा राप्ती गाउँपालिका से थारू समुदायको गुरै तिहार मधेसी समुदायको गुडिया पर्व तथा नागपञ्चमीको अवसरमा भदौ एक गते सोमबार सार्वजनिक विदा दिन हो रहल गाउँपालिका से आज सूचना जारी गर्दै भदौ एक गते गाउँपालिका कार्यपालिकाको कार्यालय वडा कार्यालय स्वास्थ्य संस्था विद्यालय लगायत गाउँपालिकाका अन्तर्गतका निकायमा अत्यावश्यक सेवा बाहेक अरू सेवा बन्द रहन जनाइलक हो गाउँपालिकाको उपाध्यक्ष कमलापति चौधरी से जारी सूचनामा स्थानीय समुदायको महत्वपूर्ण तिहारको अवसरमा सार्वजनिक विदा प्रदान गरिएको उल्लेख बा विदाको दिन अत्यावश्यक सेवा भरी नियमित रूपमा सञ्चालन हुन गाउँपालिका जना राखल स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश औ रेबिज विरूद्धको खोप आरहल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक डाक्टर अनुप भट्टचन्दले सर्पदंश ओ रेबिज विरूद्ध प्रयोग हुन खोप प्राप्त हुलक जानकारी दिएर उहाँको अनुसार सर्पदंश विरूद्धका 8,200 भाइल ओ रेबिज विरूद्धको 17,600 भाइल खोप काठमाडौँ टेकुमरल केन्द्रीय खोप भण्डारण केन्द्रमा धर्गिल्वा प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरिकन 60 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने वा कुछ दिन अगाडि विशेष गरिकन रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त निहुलक गुना सुग्रह गर्मी थप बर लागलसँग मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशको घटना भर लगलखुइट अत्यधिक गर्मीको कारण रौतहत बारा औ पर्सा लगायत जिल्लामा सर्पदंशको घटना बरलबाट वीरगंज मरलक नारायणी अस्पतालमा प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशको विराम उपचार गर ऐना करलबाट कुछ दिन अगाडिसम्म एन्टी स्नेक भेनमको अभाव देखि लसेफे अखी अस्पतालमा 100 भाइल औषधि मौजदात रहलक अस्पताल जना राखल सर्पदंश से जोग क्लाक रातकन सुतबेर झूल प्रयोग करना घर परिवार का झाड़ी सफा करना खेतों में काम करबेर बूट तथा सुरक्षात्मक सामग्री प्रयोग कर तथा सर्प से कटलसे झारफुकमा निलाकन तत्काल लघुक स्वास्थ्य संस्थामा पुग डाक्टर का आग्रह कई राख फलाबाङको घर उपरसे झरलक पहिरोसे घर पूर्वेर एक दम्पति सहित तीन जनाको ज्यान गइरहल सुनसारी गाउँपालिका दुई फलवाङको 77 वर्षीय वीर बहादुर घरती मगर उहाँको जन्य 68 वर्षीय सनी घरती मगर ओ उहाँको घरमा सुतैलक छिमेकी 77 वर्षीय लली घरती मगरको ज्यान गइलक हो गइलक रात घर उपरसे पहिरो झरल रह आज बिहानकेल तीन जनाको सब भेट गिलक प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ बतवारखल उस्ताको सुनसारी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर फेरि पहिरो से क्षति कैराखल पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी हुई तिरलक प्रहरी जना राखल यही से घारी बुधबार सन्ध्या रोल्पाको थबाङ 5 कोटल 12 पहिरोमा पर्कन 10 जनाको ज्यान गइल रह हुठाता आजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह का सन्ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखस्तक खबर मसे समाचार कक्षको सबको संग्रामसँग शालिक राम चौधरी विधाई टुरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्

0: हुन्छ। यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु त है, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
4: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 9 77
5: र 98 5 78 3 6 8 9।

0: माय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट माय नेट अब सबै कनेक्टेड।
1: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टर द्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोड्नी सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोड्नी दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोड्नी सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 9840-96-600, 9850-80-36-086 र 9841-72-273।
6: नमस्कार, म झर्ना थापाको। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-5161-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
12: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
14: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5660-734 र 082-5660-138
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
16: विशेषज्ञ डाक्टरी सेवाहरू
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
15: सम्पर्क फोन 082-5900-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
13: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
20: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
13: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
20: यौन उत्तेजना नहुने,
13: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
20: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
13: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
2: समय बिहान 11 बजेदेखि।
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
21: खुशीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
2: उपलब्ध शल्यक्रियाहरू:
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्युरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी
0: साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
26: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
27: नमस्ते नमस्ते,
28: कता हिँड्नु नि बाबु? बजारतिर नि
29: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
26: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
30: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो, भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
26: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
28: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम।
0: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-977
4: र 98578-30689।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम
1: सुन्न।
0: घोराही उपमहानगरपालिकाद्वारा

0: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
1: के तपाईँ पटक पटक उपचार गराउँदा
2: प्राविधिक कारणले समाचार केही ढिला हुन गएकामा क्षमा प्रार्थी छौ। अब बाँकी समाचारहरू।
3: कोराही उपमहानगरपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। आफूले कार्य सम्पादन गरेको कामको बारेमा नागरिकलाई जानकारी दिन र नागरिकका गुनासो सुन्नका लागि उपमहानगरपालिकाले त्रैमासिक रूपमा सार्वजनिक सुनवाई गर्दै आएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले उपमहानगरपालिकाले नागरिकलाई करको बोझ मात्रै थुपारेको, आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको, सड़क खानेपानी सिंचाई स्वास्थ्य सेवा शिक्षाको अवस्था नाजुक रहेको भन्दै विभिन्न गुनासो गरेका थिए। कार्यक्रममा नागरिकहरूले उठाएका गुनासोको जवाब नगर प्रमुख नरूलाल चौधरी, उपप्रमुख उमा कुमारी डीसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भूषाल, शिक्षा महाशाखा कि भवानी गिरी, पूर्वाधार महाशाखाका ओम जेम, आर्थिक महाशाखाका कृष्ण केसीले जवाब दिनुभएको थियो। कार्यक्रमको सहजीकरण समाजका लागि संचार पैरवी नेपालका नवीन चौधरीले गर्नुभएको थियो। कोराई उपमहानगरपालिकाले नागरिक सेवामा काम गरिरहेको दावी गर्दै गर्दा नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, भौतिक पूर्वाधार लगायतका विषयमा पालिकाले काम नगरेको गुनासो उपभोक्ताको रहेको छ भने स्रोतको सीमितता, नागरिकको चाहना र कानूनको परिधिभित्र रहेको काम गरेको पालिकाको दावी छ। एक रिपोर्ट।
4: घोराई उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले सहज रूपमा सेवा पाउन नसकेको देखि भौतिक पूर्वाधार विकासमा प्रगति हुन नसकेको गुनासो गरेका छन्। सार्वजनिक सुनवाई कार्यक्रममा घोराही 4 कक्षा 10 पढ्ने छात्रा अनुष्का अधिकारीले विद्यालयमा महिनावारी भएको समयमा परिवर्तन गर्ने सेनेटरी प्याडदेखि विषयगत शिक्षकको अभावमा आफूहरू बस्नु परेको गुनासो गर्नुभयो।
5: साइन्स ल्याबको समस्या, कम्प्युटर ल्याबको समस्या, सेनेटरी प्याडहरूको समस्या, विद्यार्थीहरूको फाइलको समस्या, भवनहरूको समस्या, त्यसमध्ये पनि एउटा छ समस्या, हाम्रो विद्यालयमा विद्यार्थीहरूको संख्या धेरै छ तर त्यसको लागि शिक्षकको संख्या कम छ, विद्यार्थी अनुरूपको शिक्षकको संख्या छैन। कक्षा 10 पढ्ने छात्रा अप्सनल म्याथमेटिक्स विषय लिएर पढ्छु तर त्यसमा
4: कार्यक्रममा घोराही 15 तेज कुमार पाण्डेले घर अघिको सड़क बिग्रिएर हिँड्न नसक्ने अवस्था हुँदा पनि उपमहानगरपालिकाले नदेखेको गुनासो गर्नुभयो भने घोराही 9 तेघरा नयाँ बस्तीकी निर्मला ओलीले उपमहानगरपालिकाले सिंचाईको व्यवस्था गर्न नसक्दा धान खेती हुन नसकेको र इनारबाट पानी तान्ने मोटर समेत नचल्ने विद्युत विस्तार भएको गुनासो गर्नुभयो।
6: आफै कस्तो ठुलो पनि हामीलाई लाग्नु पर्दैन।

0: अलिकति बाटो बनाएर केही चाहिँ सोचिनु हुन्छ कि
1: यो हामीलाई सिकाइ सम्बन्धी के छ एउटा छोरी पनि लगाउने हो कि हाम्रो तयार स्कुलमा बाटो त्यस्तै छ तर एकदम समस्या भएको छोरी नभएर हैरान लाग्छ हुन्छ होला केही पढ्यौँ छोरी पढ्यौँ भयो भने राम्रो यदि हुन्छ भने एक दुईवटा पनि सानो पढ्यौँ भएछ नि त हाम्रो समस्या सर हुन्छ त्यसैले गर्दा हामीले त्यो शब्द गरौँ कि भनेर हो अनि अर्को एउटा चाहिँ दिन्छु अब कसैलाई मोटर चलाउनु नमिल्ने बोडी त छैन छैन तर मोटर नपर्ने खालको खेती छ क्या हाम्रो त्यसमा के गर्नुपर्छ अब हजुरहरूले यसको मध्यनजर गरेर
2: सार्वजनिक सुनवाई कार्यक्रममा उपभोक्ता मात्रै होइन जनप्रतिनिधिका पनि आफ्नै गुनासा सुनिए उपभोक्ताले योजना माग गरेको ती योजनाहरू पालिकामा समावेश गराउँदा बजेट विनियोजन हुन नसक्दा गाउँघरमा आफूहरूलाई नाक देखाउन समेत लाज हुने गुनासो छ घोराही चारका वडा अध्यक्ष मधुसूदन घिमिरेको
3: नगरमा पनि पठाएका हौ हामीले पहल पनि गरेका हौ के कति कारणले परेन बजेट देशको अवस्था वडाको बजेट भन्नु छ भने साँच्चैकै रुन मन लाग्नु छ 30 लाख रुपियाँ हामीले सबै वडामा बाँड्नुपर्ने सारी वडाहरूमा बाँड्नुपर्ने भएको हुनाले 47 टोलहरू छन् प्राथमिकताको आधारमा टोलको माग अनुसार हामीले थोरै बजेट भए पनि पुर्याएका छौँ 3 लाख 2.5 लाख 4 लाख 5 लाखका योजनाहरू सिधै नगरमा पठाउने गर्छौ नगरमा हाम्रो कुनै हात हुँदैन त्यो योजना किन परेन म एउटा वडा र नगरको फुलको काम गर्ने हुलाकी मात्रै भएको कुरा म तपाईँलाई जानकारी
2: उपमहानगर सबैको अभिभावक भएको कारण सबैका गुनासा सुन्नुपर्ने भन्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्रोतको सीमितता र कानूनको परिधिभित्र रहेर नागरिकका समस्या समाधान गर्न आफूहरू सधैँभरि प्रतिबद्ध रहेको बताउनुभयो
4: धेरै इन्डिकेटरहरूमा हामी सकारात्मक छौ कतिमा नकारात्मक पनि छौ सुधार्न पर्ने पक्ष थुप्रै छ भनेर उहाँहरूले औल्याइदिनु भएको छ त्यो आम नागरिकहरूको भावना हो त्यसलाई म सम्मान व्यक्त गर्न चाहन्छु त्यसो भावनाले हजुरहरूले राखेको जिज्ञासा गुनासा सुझाव एकदम धेरै सम्मानजनक छ गर्नुपर्ने कामका विषयमा छन् र जतिले राख्नु भएको छैन उहाँहरूको भावना पनि हाम्रो कदर गर्न चाहन्छौ तपाईँहरूले म बोलिन त्यसकारण मेरो सुनाई हुन्न कि हाम्रा कुराहरू पुग्दैन कि भन्नुहुन्छ भने सबैको कुरा हामी कहाँ पुग्छ हामी त्यो गुनासा सुन्ने ठाउँमा छौँ आज सार्वजनिक सुनाईको दिन मात्रै नभन्दाखेरि कुनै विषय छुट्नेवाला छैन बोल्नुभएका नबोल्नुभएका सबै टोलका अध्यक्ष लगायत नागरिकहरूको समस्या हाम्रो स्रोत साधनले र हामीलाई दिएको अधिकारभित्र ध्याएर पुगेसम्म सम्बोधन गर्ने कुरा तपाईँहरूको बीचमा म प्रतिबद्धता जाहेर गर्न चाहन्छु
2: कार्यक्रममा नागरिकले आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको कर्मचारीहरूले सेवाग्राहीहरूलाई खराब व्यवहार गरेको देखि करको बोझ थुपारेको सम्म गुनासो गरेका छन् नागरिकका गुनासाहरूलाई नगरपालिकाले तत्काल सम्बोधन गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्
5: रोल्पाको फलाबाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित 3 जनाको मृत्यु भएको छ सुनछाहारी गाउँपालिका 2 फलाबाङका 77 वर्षीय वीर बहादुर घरती मगर उहाँकी श्रीमती 28 वर्षीय सनी घरती मगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लीला घरती मगरको मृत्यु भएको छ गैराती घरमाथिबाट पहिरो झरेको थियो आज बिहान मात्रै 3 जनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ त्यस्तै सुनछाहारी गाउँपालिका 2 गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति पुर्याएको छ पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ यसअघि बुधबार बेलुका रोल्पाको थबाङ गाउँपालिका 5 पोटल 12 पहिरोमा परि 10 जनाको मृत्यु भएको थियो
6: निरन्तरको बाढ़ी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर आज प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानकर्षण गराउनु भएको छ। साउन 27 गते थबाङ गाउँपालिका 5 उभा र सुनसहरी गाउँपालिका 2 भित्री गाउँ लगायतका स्थानमा गएको पहिरो तथा बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि मण्डलले प्रधानमन्त्री शाहसँग भेट गरी उद्धार राहत र पुननिर्माणका लागि गम्भीर ध्यानकर्षण गराएको हो। प्रधानमन्त्री समेत बाढ़ी पहिरोमा परि बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन घाइतेको निशुल्क उपचार मृतक परिवारलाई उचित क्षतिपूर्ति र घरबार विहीन भएकाले तत्काल अस्थायी आवास तथा दीर्घकालीन पुनस्थापनाको व्यवस्था गर्न माग गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री वर्षमान पुनले जानकारी दिनुभएको छ।
5: राप्ती राजमार्ग अन्तर्गत सल्यानदाङ सड़क खण्डको खारखोलामा पहिरोले इस्काभेटर पुरिदा चालक घाइते भएका छन्। कपुरकोट गाउँपालिका 5 खारखोलामा सड़क स्तर उन्नतिको काम भइरहेका अवस्थामा आज बिहान माथिबाट आएको गिलो लेदो सहितको पहिरोले इस्काभेटर पुरेको हो। पहिरोले प्र 01003 क 7321 नम्बरको इस्काभेटरको अगाडिको भाग हाइड्रोलिक भाग पुरिनुका साथै सिसा फुटेको र बनोट तथा इन्धन ट्याङ्कीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। इस्काभेटर चालक जाजरकोटको भेरी मालिका नगरपालिका 10 का 28 वर्षीय कर्णबहादुर कामी घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
6: लगातारको वर्षासँगै मध्य पहाड़ी लोकमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि रूकुम पूर्वमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वले सूचना जारी गर्दै साउन 29 गते राति 9 बजेदेखि साउन 30 गते बिहान 9 बजेसम्म मध्य पहाड़ी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो। प्रशासनका अनुसार पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत काड़ा बगर धौला पहिरा लगायतका स्थानमा पहिरो खसेर सड़क
5: दाङको राप्ती गाउँपालिकाले थारू समुदायको गुरही पर्व, मधेसी समुदायको गुडिया पर्व तथा नागपञ्चमीका अवसरमा भदौ 1 गते सोमबार सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै भदौ 1 गते गाउँ कार्यपालिकाको कार्यालय, ओडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत गाउँपालिका अन्तर्गतका निकायमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जनाएको छ।
6: कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा कोटगाउँ 6 घर भई हाल दाङको भौवा बस्ती आएका 60 वर्षीय श्याम बहादुर झाँक्री रहेका छन्। रोल्पा जिल्ला अदालतको 2070 वैशाख 31 गतेको फैसलाले झाँक्रीलाई कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका उनलाई खोजी गर्ने क्रममा दाङ प्रहरीले पक्राउ गरेको छ।
5: वैशाख 1 गतेदेखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 विपदका घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5683 परिवार प्रभावित भएका छन्।
6: आर्थिक वर्ष 2082-83 को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी 20526 निवेदन प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधमा 161 मुद्दा दर्ता भएका थिए भने 155 जना पक्राउ परेका थिए। दर्ता भएका निवेदन मध्ये सामाजिक सञ्जाल मध्ये फेसबुक म्यासेन्जरको दुरूपयोगका 7123, टिकटकका 6776, व्हाट्सएपका 3105, टेलिग्रामका 1031, इन्स्टाग्रामका 628, इमेलका 114, भाइबरका 21, इमोका 38, युट्युबका 64, ट्विटरका 11, गुगलका 11, ई सेवा र खल्ती, बैंक खाता र एसएमएसका 744 र संस्था सम्बन्धी 846 रहेका छन्।
5: स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टाचार्यले सर्पदंश र रेबिज विरूद्धको खोप प्रयोग हुने खोप पर्याप्त मात्रामा आएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार सर्पदंश विरूद्धको 8000 200 भाइल र रेबिज विरूद्धको 17,600 भाइल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ।
6: मध्यपश्चिम खबर मापत देश बाहिरको समाचार। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोयटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार 7:30 बजे गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा बढ़ी घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ। राजधानी पछिको ठूलो शहर मानिने कालीमा उद्धार टोलीले अधिकांश ठाउँमा भग्नावशेष हटाउने काम थालेका छन्।
5: मध्यपश्चिम खबरमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप लामिछाने सँगै आरिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्।
6: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले बताएको छ। दाङमा बितेको 24 घण्टामा 30.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.2 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
5: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
6: कोराही उपमहानगरपालिकाद्वारा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका विषयमा पालिकाले काम नगरेको उपभोक्ताको गुनासो।
5: रोल्पाको फलाबाङमा पहिरोले घर पुर्दा एक दम्पति सहित 3 जनाको मृत्यु। जिल्लाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण।
6: दाङ सल्यान सड़क खण्डको खारखोलामा पहिरोले स्काभेटर पुरिदा चालक घाइते। रुकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा राति सवारी चलाउन रोक।
5: र राप्ती गाउँपालिकाद्वारा नाग पञ्चमीका अवसरमा भदौ 1 गते पालिकामा सार्वजनिक विदा।
6: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
5: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी विधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
6: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
2: पाइने भएर त जान लाग्या नि।
1: हो र कहाँ
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082-562-452
1: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: मैले मेरो गुट्टु गुट्टु र हजुरलाई सुम्पिएको छु। मेरी छोरी दुःख डपा
5: एफएक्स सिनेमाज घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
6: तेरो अवस्था के बाँकी थियो
7: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ पैचक
8: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
9: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
10: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
10: बाङ्गा टिङ्गा दाँत मिलाउने
12: शल्यक्रिया गरेर दाँत निकाल्ने
10: खाली ठाउँमा दाँत भर्ने
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
10: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
14: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
16: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
15: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
16: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: ಅಂಗಾಂ ರೈಲ್ವೆ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: मध्यपश्चिम जान च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ

0: हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: अब हाम्रै खुराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
1: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-08।
5: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
7: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
9: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
10: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक, भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
5: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाण पत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय, उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोल बम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
5: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेन्ट लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18-59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
5: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणीप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरज्यूहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसनहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज, हरेक सजेसनलाई सिरिज, राम्रो गर्नुलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो, जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि, त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
5: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो। सन्तोष शर्मा थापा, सामाजिक विकास मंत्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्राले सीआईएनलाई बताउनुभयो। मोरङको बुढ़ीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका दुईवटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
3: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनीको त्यसका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी त्यसका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका 10 देखि 30 प्रास्तुत भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागको चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14-सदस्यीय टोली घोषणा गरेको छ। एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएटेड टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
8: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
10: र नजिकै भएको यत्रो राम्रो पदमार्ग त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरता हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
8: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहारका हड्डी भाँचिएको जोड्ने,
14: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
14: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
14: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
14: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
14: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
14: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
15: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825267777।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: अभ्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाई छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
3: अब यसले यो एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन। अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ। दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ केस भइसकेको त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै थरीको अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
2: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्। प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
4: बाँकेको नेपालगंजबाट चारपाङ्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ़ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बनिरहेको छ। धार्मिक आस्था र विश्वासले मात्र होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
5: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगिसकेपछि मलाई त कोडा गिरीको याद आयो।
4: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
5: रमाइलो हुन्छ भन्ने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घण्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटोसम्म आयो क्या। हामीहरू
6: हाम्रो त धेरै अगाडि देश रहेछ, थोरै प्रयास अझै भएपछि त्यहाँ चाहिँ पर्यटनको चाहिँ कुराहरू अगाडि बढ्छ।
4: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
7: बाबा बर्फानी भनेर रुकुन्देहीको मान्छे यहाँ आयो भने त सेम डे फर्कनलाई अलिक गाह्रो पर्छ, अथवा अझ टाढाको मान्छेहरूले सेम डे फर्कन गाह्रो पर्छ। ऊ नेपालगञ्ज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगञ्ज बस्ने, एक दिन बागेरा सिनीगुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगञ्ज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
4: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमा मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँकी, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
8: बाबर खानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
4: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर रातिसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना:
9: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू, चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ, भर्खर भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
4: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
10: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
2: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 0825634779।
13: मोबाइल नम्बर 98494-67487।
15: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825568-78-18-617 र 98-78-35-645।
20: भर्ना सम्बन्धी सूचना:
21: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए,
16: बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
10: गर्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन? त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ। व्यापक रूपमा समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने दुईचोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
21: त्यो भनेको कस्तो हुन्छ?
10: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्टेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वत उत्पादन बढ्न जान्छ।
21: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
10: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन, त्यसले धानमा धानको पाटमा धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
21: छर्नुभन्दा त बरु हातैले गोडेकै अझ प्रभावकारी हुन्छ होला।
10: सबभन्दा उत्तम उपाय हो हातले, जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
21: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
10: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
21: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल, होइन?
10: हो, धान गोडेपछि जहिले पनि हामीले दुईचोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कांग्रेसको इतर पक्षीय भेला, संस्थापन पक्षमाथि आक्रोशित युवा पुस्तालाई पार्टी नेतृत्वमा स्वीकार्न देउबालाई सानिपाको अपील।
0: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित चार मन्त्रीको शपथ, बागमतीका मुख्यमन्त्रीले भदौ 3 गते विश्वासको मत लिने।
1: सरकारले सिफारिश कार्यान्वयन नगरेको मानवाधिकार आयोगको गुनासो, कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारले संसदीय समितिको निर्देशन।
0: वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूलाई घर छोड्न इजरायलको आदेश, भन्सार छल्न चीनलाई 40 भन्दा बढी देशले सघाएको अमेरिकाको आरोप।
1: र एसएससी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई, फिफाको निलम्बनपछि पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेस इतर समूहको राष्ट्रिय भेलामा बोल्ने कांग्रेसका वयोवृद्ध नेताहरूले पार्टी एकताका लागि विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई दवाब दिएका छन्। काठमाडौँको सुकेदारा स्थित मिराकल पार्टी प्यालेसमा पार्टीका पूर्व सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोलेका उनीहरूले विशेष महाधिवेशनलाई मान्यता नदिने बताए। विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय कुमार गच्छादार, कृष्ण छिटौला, प्रकाश शरण महत, दीपक खड्का, रमेश लेखक, एनपी साउद र जिज्जङ बस्नेत लगायतका नेताहरूले देउबालाई पार्टीलाई जोगाउन अपील गरेका छन्। देउबा समूहका नेता पूर्णबहादुर खड्काले भदौ 24

0: मधेश हालै भएको जातीय र धार्मिक द्वन्द्वको एकताको घटनाले देशमा कम्पन देशलाई थरथर पारेको अवस्था छ। म त भन्छु मेरो अन्तरात्माले भन्छ त्यो ट्रेलर हो, फिल्म सुटिङ छ।
1: देउबाबाट कार्यवाहक सभापति पाएको स्मरण गर्दै खड्काले आजको भेलाले सानेपालाई एकताका लागि दवाब दिने अपेक्षा गर्नुभएको छ। खड्कासहितका अधिकांश नेताले अहिलेका संस्थापन सभापति गगन थापालाई ठाडो चुनौती समेत दिएका छन्। दिनभर उपक्षीय नेताको कुरा सुन्नुभएका देउबाले अहिले केही बेर अघि मात्रै आफू उपचार गरी स्वदेश फर्केको जानकारी गराउँदै हिजो विमानस्थलमा गरेको स्वागतप्रति धन्यवाद व्यक्त गर्नुभयो। 2007 सालदेखि कंग्रेसले गरेको योगदानको चर्चा गर्दै देउवाले आफू जीवनको अन्तिम समयसम्म देश र पार्टीको हितका लागि भूमिका खेल्ने बताउनु भएको छ।
2: संकटका समयमा सम्भाव सहमति सहकारी हाम्रो राजनीति संस्था हुनुपर्छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चमा मेरो जीवनको मूल आदर्श हो। यी मूल्य मान्यताप्रति म जीवनको अन्तिम क्षणसम्म अटल रहनेछु। हामीले व्यक्तिगत बद्धभन्दा पार्टीको
1: देउबा नेतृत्वमा हुँदा इतर समूहका नेतृत्व गरेका शेखर कोइराला आज देउबाको कितामा उभिएर सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ। शुरूमा बोल्नुभएका भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफू पार्टी एकताका लागि भूमिका खेलिरहेको बताउनुभयो।
3: यो भेलाको किन आयोजना गर्नु पर्यो, किनभने नेपाली कंग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो।
1: प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी दुई दिनसम्म बन्द सत्र सञ्चालन हुनेछ।
4: उता सानेपामा संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा पनि देउबाकै चर्चा भएको छ। केही दिनदेखि जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उपसभापति शर्माले देउबाबाट सबै पक्षले समेट्ने र एकताको सन्देश प्रभाव हुने अपेक्षा गरिएको बताउनुभयो।
5: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौ, अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को केही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौ भने स्वाभाविक रूपमा त्यसमा गम्भीर प्रश्न उब्जिन्छ। आदरणीय साथीहरू,
4: युवाको दुहाई दिने सानेपाका नेताहरूलाई देउबाका विश्वासपात्र मानिने मोहन बहादुर बस्नेतले गगनले 5 वर्ष अघि गरेको घोषणा स्मरण गराउनु भएको छ।
6: युवा युवा भनेर उहाँले पटक पटक 52 वर्ष उहाँ नागरिसक्नु भएको छ। हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ, उहाँले 55 वर्ष पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ। उहाँले यदि सबैलाई स्मरण छ भने उहाँ 52 वर्ष भइसक्नुभयो, त्यो अब 3 वर्षमा चुनाव नियमित प्रक्रियामा भयो भने यो आउने चुनावमा उहाँ 55 वर्ष नागरिसक्नुहुन्छ। कमसे कम तपाईँले बोलेको कुरा पूरा गर्नुहुन्छ गगन थापाजी भने युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म 49 वर्ष थियो हाम्रो औसत आयु, अहिले मात्रै 70 नागेका छ। तपाईँ 55 वर्ष पुग्दै हुनुहुन्छ, तपाईँले सार्वजनिक रूपबाट ऐ नेता साथीले भन्नुभएको जस्तो काँग्रेस कसले डोर्याउन सक्छ, समय जिम्मा लाउनुहोस्।
1: नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनु भएको छ। आज बारमा आयोजित एक कार्यक्रममा उहाँले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोला प्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आफू खुशी संवैधानिक इजलास गठन गरेको आरोप लगाउनुभयो। उहाँले वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र प्रधान न्यायाधीशले आफू खुशी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ। उहाँले यस विषयमा प्रधान न्यायाधीश शर्माको समेत ध्यान आकर्षण गराइसकेको बताउनुभयो।
4: नेकपा एमाले र नेकपा बीचको केन्द्रीय सहमति अनुसार मधेस प्रदेश बाहेकमा सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। कतिपय प्रदेशमा नेपाली कांग्रेस बाहिरिएसँगै यथावत रहने मुख्यमन्त्रीहरूले विश्वासको मत लिने र कति प्रदेशमा नयाँ सरकार गठनको क्रम चलिरहेको छ। कांग्रेसको नेतृत्व रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 3 गते विश्वासको मत लिनुहुने भएको छ।

0: फेरि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले अहिले अल्पमतको सरकार चलाइरहनु भएको छ। वर्तमान अवस्थामा बहुमतको सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्नेछ। अहिलेको समीकरण अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत पाउने सम्भावना कम छ। प्रदेशसभामा कांग्रेस 36 सीट सहित ठूलो दलका रूपमा उपस्थित छ। त्यसैले विपक्षमा रहेका एमाले 25 र नेकपा 26 मिलेर नयाँ समीकरण बनाउने प्रयासमा छन्।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पनि भदौ 1 गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै नेकपासँगको सहमति अनुसार सरकार विस्तार गर्ने मनसाय बनाउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज दिउँसो प्रदेश प्रमुख नजीर मिया समक्ष मुख्यमन्त्री भट्टले शपथ लिनुभएको हो। भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सभा संसदीय दलका नेता हुनुहुन्छ। यससँगै एमालेका तर्फबाट 4 मन्त्रीले पनि शपथ लिएका छन्। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला मन्त्री जानकी ऐरबमले शपथ लिनुभएको हो। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि नेकपा एमालेसँग 3 बुदे सहमति सहित समीकरण बनाएर नेकपाका भट्टको नेतृत्वमा सरकार गठन भएको हो।
1: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बरालसहित 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा प्रधानमन्त्री शाहले बराललाई आज विश्वविद्यालयको नेतृत्व सुम्पिनु भएको हो। नेपाल परिवेशमा रौतहट बस दुर्घटनामा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढुक होइन ढुक्कहु प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: बोलबम यात्राका क्रममा भारतको झारखण्ड स्थित बाबाधामतर्फ गएका रौतहट गरूडाका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। झारखण्डको सत गाउँवा क्षेत्रमा आज बिहान ट्रकसँग ठोकिएर बसमा सवार तीर्थयात्री गरूडा नगरपालिका छका 60 वर्षीय नवलकिशोर जयसवाल र उनकी श्रीमती सुन्दर बाला देवी तथा 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। गरूडा नगरपालिका छका वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परि आफ्ना गाउँका तीनजना तीर्थयात्रीको मृत्यु भएको र 15 जना घाइते भएको जानकारी दिनुभयो। उहाँका अनुसार बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्ड अन्तर्गत सत गाउँमा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पनि 5 दिन अघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा तीनजनाको मृत्यु भएको पुष्टि गर्नुभयो। उहाँले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्ड स्थित प्रहरी संयन्त्रसँग पहल गरिएको जानकारी दिनुभयो।
3: राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिशहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको गुनासो गर्नुभएको छ। संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आजको बैठकमा अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिश मध्ये 52.60% मात्रै कार्यान्वयन भएको 52.60% पनि कार्यान्वयन नभएको बताउनुभयो।
5: पूर्ण रूपमा कार्यान्वयन भएको 13.9 छ। 34.12 चाहिँ आंशिक कार्यान्वयन भएको छ। 52.60 चाहिँ नि कार्यान्वयन नभएको अवस्था छ। यो अवस्थामा छ, हामी आएदेखि नै सरकारलाई भनिरहेका छौँ कार्यान्वयन हुनु पर्यो भनेर सामान्य प्रधानज्यूजहरूलाई पनि भेटेर त्यो पनि भनिरहेका छौँ, गर्नु पर्यो भनेर भनिरहेका छौँ। हुन्छ भन्नुहुन्छ, नाइ भन्ने कुरा छैन, हुन्छ भन्नुहुन्छ। र त्यति भए नभए हामी उता गर्छौँ, क्षतिपूर्ति पनि दिन्छौँ भन्नुभएको क्षतिपूर्ति भइरहेको छैन।
3: अध्यक्ष मगरले कुल 33 करोड़ रूपियाँ क्षतिपूर्ति वितरण गर्नुपर्नेमा हालसम्म 10 करोड़ मात्रै भएको बताउनुभयो। क्षतिपूर्ति वितरणमा देखिएको प्राविधिक र कार्यविधिगत अन्यलता हटाउन गत 26 गते प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल भएको र भदौ मसान्तभित्र क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता आएको पनि सुनाउनुभयो।
5: त्यसमा चाहिँ हामी त्यो भन्दाखेरि उहाँहरूको भनाइ के छ भने हामी दिन्छौँ, कसरी दिने भन्ने अहिले मोडालिटीमा भइरहेको छ। अरू पहिले गृहले दिने रहेछ, त्यहाँ गएर दिने अरू त्यहाँ पनि कुनै टेक्निकल प्रब्लमहरू देखाइरहेका छन्। प्रधानमन्त्री कार्य सचिव आएर भन्नुभएको छ कि अब के प्रब्लम छ त ल्याउनुहोस्, अब हुन्न भन्ने कुरा भएन, कसरी गर्नु छ ल गरौँ र यो भदौ मसान्तसम्म चाहिँ यो 24 दिन चाहिँ उहाँहरू चाहिँ टुङ्ग्याउनु पर्यो भनेर भन्नुभएको छ, अब हेरौँ।
3: आयोगले आफ्ना प्रतिवेदन र सिफारिशहरूको प्रभावकारी कार्यान्वयनका लागि यसअघि कानून, न्याय तथा मानवाधिकार समितिमा समेत विवरण बुझाइसकेको छ।
4: संसदीय समितिले कारागार व्यवस्थापन, मानवाधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सभापति समीक्षा बासकोटाले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरेको बताउनुभयो। उक्त प्रतिवेदनमा गृह मन्त्रालय, कानून मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त सुझावहरू समावेश गरी थप व्यवहारिक र कार्यान्वयन योग्य बनाइने समितिले जनाएको छ। यसैगरी बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनलाई पनि परिमार्जन सहित पारित गरिएको छ। समितिले अपराध अनुसन्धान र अभियोजन कार्यालय वैज्ञानिक प्रमाणमा आधारित बनाउन गृह मन्त्रालयले सुझाव दिएको छ।
3: यस्तै सरकारले गत भदौमा भएको जनजी आन्दोलनका क्रममा भएका घाइते र शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। आज काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव हेमराज चर्याले यस्तो जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकतामा गठित जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने भएको छ।
4: सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराउनु भएको हो। प्रवक्ता अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनजेएम र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ 1 गतेदेखि उक्त कार्यालयले नयाँ संरचना अनुसार पूर्णरूपमा कार्य प्रारम्भ गर्नेछ। त्यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजहरूलाई प्रधानमन्त्री कार्यालयको मानवाधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा आर्काइभ अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनुभयो।
3: केही समयदेखि अभाव रहेको एन्टी स्नेक भेनम तथा रेबिज विरूद्धको खोप एन्टी रेबिज भ्याक्सिन आइपुगेको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग गरिने उक्त खोप आइपुगेको जनाएको हो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भायल एन्टीस्नेक भेनम भ्याक्सिन र रेबिज विरूद्ध प्रयोग हुने 17,600 भायल रेबिज इम्युनोग्लोबुलिक ईआरआईजी आइपुगेको हो।
4: नयाँ पानेश्वर स्थित नयाँ संसद भवन परिसरमा एक सांसद एक वृक्षारोपण कार्यक्रम शुरू गरिएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो। वृक्षारोपण कार्यक्रममा सभामुख ढोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। सो अवसरमा सभामुख राष्ट्रिय सभाका अध्यक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए। सभामुख अर्यालका अनुसार परिसरमा कपूर लिची जापानी साकुरा आँप बुद्धचित्त एवोकाडो र रूद्राक्ष लगायतका विभिन्न प्रजातिका बोट बिरूवा लगाइएको छ।
3: जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आज काठमाडौँमा शुरू भएको छ। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउने उद्देश्यले आयोजित लोकल कन्फरेन्स अफ युथ नेपाल 2026मा 7 प्रदेशका 180 भन्दा बढ़ी युवाको सहभागिता रहेको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा भएको हो। जलवायु युवा अभियन्ता दीक्षा सुविधिले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल गर्ने जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
6: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल स्कूल जुत्ता अफिस जुत्ता कन्वर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाने संपूर्ण सामान होलसल तथा फुटकर में पाइन।
9: अब डंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ डंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: डंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478726873।
12: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा।
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
3: जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतोल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा र गाउँपालिका वडा नम्बर 5 मा संचालित रिजालको भान्सा ग्यास उद्योग प्रणालीलाई कार्यवाही गरेको हो।
4: साताको अन्तिम कारोबार दिन शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिन सामान्य अंक अलि बढ़ेको नेप्से आज घटेको हो। नेप्से परिसूचक आज 7.37 अंक अलि घटेर 2643 बिन्दुमा कायम भएको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.72 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.27 अर्ब शेयर कारोबार भएको छ। 13 उपसमूह मध्ये आज 4 उपसमूहको परिसूचक बढ़ेको छ भने 9 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरामा रहेका प्यालेस्टाइनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ। सेनाले ती घरभित्र आफ्ना सैन्य अड्डा बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि जारी इजरायली बसोबासीहरूको आक्रमणपछि सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको छ। मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान हेर्ने बेलायती राज्यमन्त्री स्टीफन डौटीले वेस्ट ब्याङ्कको कुसरामा प्यालेस्टाइनमाथि इजरायली बसोबासीहरूले गरेको हिंसाका रिपोर्टप्रति तीव्र आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून अनुसार अवैध रहेको र तिनको दुई राज्य समाधानको सम्भावनालाई कमजोर बनाइरहेको बताउनुभयो। नाबलसको दक्षिणमा रहेको कब्जा गरिएको वेस्ट ब्याङ्कको कुसरा गाउँमा इजरायली बसोबासीहरूले 3 प्यालेस्टाइनी घरलाई केही दिनदेखि घेराबन्दीमा राखेका थिए। त्यसक्रममा पानी र बिजुलीको आपूर्ति काटिनुका साथै पहुँच मार्ग बन्द गरिएको र अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत रोक लगाइएको थियो।
4: डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसूल छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। कर भन्सार लगाइएका मुलुक हुँदै सामान निकासी गर्न ती मुलुकहरूले सघाएको व्हाइट हाउसको रिपोर्टमा उल्लेख छ। 30 देखि 300 अर्ब डलरसम्मको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको व्हाइट हाउसको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनले तेस्रो मुलुकमा सामान लगेर त्यसलाई पुनः प्याकेज गरी भन्सार छलेको अमेरिकाको दावी छ। यसरी अमेरिकाले आरोपित गरेका मुलुकहरूमा क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरिया समेत छन्, जसमा माध्यमबाट चीनले भन्सार बापत तिर्नुपर्ने 10 अर्ब डलर छलेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पीटर नाभारोले यसबाट अमेरिकी रोजगारी र अर्बौं आमदानीमा धक्का लागेको बताउनुभयो। यो रिपोर्ट चीनिया राष्ट्रपति शी जिनफिङको अमेरिका भ्रमणभन्दा केही साता अघि आएको हो। सेप्टेम्बरमा शी र ट्रम्प बीच भेट हुँदैछ। त्यसले सो भेटमा आफ्नो बार्गेनिङ पावर बढ़ाउन अमेरिकाले यो रिपोर्ट प्रकाशित गरेको हुन सक्ने विश्लेषकहरूको भनाई छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी पुरूष प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच आज टोलीको विदाई गरेको। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। नेपालले प्रतियोगिताको तयारीका लागि भारतमा 10 दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका छ। एसएससी प्रिमियर कपमा सन्दीप लामिछानेले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दैछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाली समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्ने तालिका छ।
4: अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा रहे पनि नेपालले अजरबैजानमा पनि फिफा अण्डर 15 विश्वकप एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। निलम्बनका कारण नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल गतिविधि बन्द रहेको बेला यस प्रतियोगितामा सहभागिता जनाउन फिफाले अनुमति दिएको हो। इन्फाका प्रवक्ता सुरेश शाहले नेपालले पहिले नै प्रतियोगितामा नाम दर्ता गरिसकेकोले खेल्न स्वीकृति पाएको बताए। सरकारी हस्तक्षेपको कारण देखाउँदै फिफाले असार 11 गते इन्फालाई निलम्बन गरेको थियो। त्यसै त नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने बताइएको थियो। यसैबीच इन्फाले प्रतियोगितामा खेलाड़ी छनौटका लागि खुला खेलाड़ी छनौटको आह्वान गरेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कांग्रेसको इतर पक्षीय भेला, संस्थापन पक्षमाथि आक्रोशित युवा पुस्तालाई पार्टी नेतृत्वमा स्वीकार्न देउवालाई सानेपाको अपील।
3: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित 4 मन्त्रीको शपथ। बागमतीका मुख्यमन्त्रीले भदौ 3 गते विश्वासको मत लिने।
4: सरकारले सिफारिश कार्यान्वयन नगरेको मानव अधिकार आयोगको गुनासो। कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारले संसदीय समितिको निर्देशन।
3: वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूलाई घर छाड्न इजरायलको आदेश। भन्सार छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको अमेरिकी आरोप।
4: र एससीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई। फिफाको निलम्बनपछि पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
11: स्वास्थ्य क्षेत्रमा विश्वास छ, पैसा चलाए रोग लागे अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-583-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
4: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
0: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138।
18: MBBS MD न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
4: बिरामी जासुने मिति यही भाद्र 13 गते शनिबार।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ में।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
2: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825 98478617 र 98478535।
6: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाइ, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
10: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ।
11: सम्पर्क मोबाइल 98478797976
12: र 98578530689।
13: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578545226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: कार्यक्रममा पार्टी एकतामा जोड दिँदै आएका नेपाली काँग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
2: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका उहाँका विरोधी हुन् भन्ने कोडबाट सोच्नु।
3: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
1: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्मदर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
4: जन्मदर्ताहरू नबनाउने, पोषण भत्ताहरू नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि।
1: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुङ्गाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काँग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
6: मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय सम्मतिका साथ अलिक बढ्नु मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता गौतम जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सहकारी ढोका पूरा गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवानै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सानेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
2: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर राईको जयगान गाली गाँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। चौधौं महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न पाँच स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाभिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र समेत बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्ति आएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
7: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
8: उमेर पुगेन जन्मदर्ता वैद्यले डडामा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि आजकल त पछि जानु पर्दा छ। बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्मदर्ता वैद्यले बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
7: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
4: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौँ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
7: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
9: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
7: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
10: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
7: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
5: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: यति बेला रात्रिको 9 बजेको छ।

0: ಇದನ್ನಪಿ 94 ಮೆಗಾಹರ್ಟ್ಸ್ ಮತ್ತು ಪಾರುಶ್ರೇಣಿಜ ರೇಡಿಯೋ ಮಧ್ಯಪಶ್ಚಿಮ.
1: नमस्ते दाई हजुर, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोकिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि. बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि.
3: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्. तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि.
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ.
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाग,
5: सम्पर्क मोबाइल 98477 27 967
6: र 98578 3689.
7: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ.
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
8: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
7: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा.
9: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार.
10: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121871.
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
12: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ. यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ. विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 0825635509 र मोबाइल 98453506523.

0: Bell Ladies, Peter Everest. UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
1: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957
2: आवाज पश्चिम नेपालको आवाज आवाज आवाज रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: 야, 이거 나 눕히라 얼굴 봐요.
1: 다 초피라 버시라코 오사디 거나 자누 바니코 만네히나
0: 아야 아스티 먹거 또 오사디 거리코 비스코 운니스 바코 해나
1: 자빠이테 오사디 거리 빠치 테스트 해도 운차
0: 야 아플은 야 두키라 머르노 버이서큐 티비 버나나 까나 자우마
1: 고라히코 호스피탈 로드 마라히코 사가마타 젠털 클리닉 마 자누 나 아니 짜네 니코
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिराउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
8: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये उपस्थित
1: हे पापिष्ट विष्णु तिमीले छोडी मेरो पतिव्रत धर्म नष्ट गरिदियो आज मेरो स्वामीको के गति भयो अब म तिमीलाई श्राप दिन्छु तिमीलाई चार हुन परोस् घास हुन परोस् सल्प वृक्ष भएर रहनु परोस् र तिमीलाई

0: नाही, लिने भए विचाले नलिने भए चेता त दिने होइन।
1: हे पापिष्ट ब्राह्मणी, तैले अहंकार गरेर मलाई भिक्षा दिइनस्, त 7 वर्ष कि हुँदा 70 वर्ष को बुढो सँग बिहे होस्, तेरा माता पिता को सम्पत्ति नाश होस्, तँलाई पनि दुख आइपरोस् र तेरा माता पिता पनि चाँडै मरुन्, यति

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: UAA प्राप्त भानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर भानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-2577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
13: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
14: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
15: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
14: यौन उत्तेजना नहुने,
15: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
14: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
15: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
16: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
17: समय बिहान 11 बजेदेखि।
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
17: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
19: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
19: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।